को उद्धार। त्रिशुली त्रिए आयोजनाको सुरुङभित्र ठूलो संख्यामा मानिस थुनिएको आशंका गरिएको छ। नेपाली सेनाका प्रमुख सेनानी गंगा बरालका अनुसार सुरुङमा 40 देखि 50 जनासम्म मानिस रहेको अनुमान गरिएको छ। उद्धार टोली सुरुङमा पुग्ने र ब्रेक थ्रू गर्ने प्रयासमा लगातार खटिएको छ। सुरुङको अवस्थाका कारण उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बनेको छ। बाहिर नदीले बाटो काटेको छ, भित्र सुरुङले मानिसको बाटो रोकेको छ। बीचमा उद्धार टोली जीवन खोजिरहेको छ, समय भने निरन्तर बितिरहेको छ। हेलिकप्टरको आवाजले मात्रै भङ्ग गर्छ सन्नता। रसुवागढीदेखि बेत्रावतीसम्म मृत्युको मौनता, बस्ती बगरमा परिणत, सडकविहीन गाउँ नाकाबन्दीमा लगायतका उपशीर्षकमा उद्धार कर्मी बाहेक मानिस छैनन् रसुवागढीमा शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।

0: Esso is LG लेले आयो नया LG Essential Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को वारंटी सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. रसुवाको भोटेकोसी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको परिवर्तन र त्यसको निगरानीमा हाल रहेका ठूला कमजोरीलाई फेरि सतहमा ल्याएको छ. हिमपैह्रो, हिमताल, हिमनदी र उच्च हिमाली भूभागमा हुने आकस्मिक परिवर्तनको समयमै जानकारी नहुँदा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायदेखि सड़क पुल र जल विद्युत आयोजनासम्म जोखिममा रहेको विज्ञहरूले बताएका छन्।
3: नेपाल रेडक्रस सोसाइटीले भोटेकोसी हिम बाढ़ी प्रभावित क्षेत्रमा 5,000 भन्दा बढ़ी स्वयंसेवक परिचालन गर्दै आवश्यक सहयोगलाई उच्च प्राथमिकता दिएको छ. रेडक्रसका अनुसार त्रिपाल 2,000 थान, कम्बल 1,000 थान, म्याट्रेस 1,000 थान, डोरी 600 थान, मर्यादित स्वच्छता महिनावारी हुँदा प्रयोग गर्ने लगायतका सामग्री 5,000 किट, सब व्यवस्थापन ब्याग 1,790 थान सहयोग गरिसकिएको छ.
2: भोटेकोसी र त्रिशुली नदीमा आएको बाढ़ीले पुर्याएको आर्थिक क्षतिको प्रारम्भिक विवरण यसै हप्ता ल्याउने तयारी भएको छ. अर्थ मन्त्रालयले आगामी बिहिबारसम्म त्यस्तो विवरण ल्याउने तयारी गरेको हो. अर्थमन्त्री डाक्टर छोडिङ वाग्लेले बिहिबारसम्म बाढ़ीपछिको आर्थिक घाटाको सम्बन्धमा ऱ्यापिड एसेसमेन्ट प्रतिवेदन तयार गर्ने लक्ष्य रहेको बताएका छन्.
3: दोलखाको गौरीशंकर गाउँपालिका 9 रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिमबारे पूर्व सूचना दिन जडान गरिएको साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्. साइरनमा जडान गरिएका महत्वपूर्ण उपकरण चोरी तथा बिग्रिएपछि 3 अघि स्थापना गरिएको पूर्व सूचना प्रणालीले काम गर्न छाडेको हो.
2: तातोपानी नाका गत 31 असारदेखि पूर्ण रूपमा बन्द थियो. कोरोला नाकाको बाटो लामो र असहज भएकाले धेरै व्यवसायीले रसुवा भन्सारबाट व्यापार गरिरहेका थिए. कन्टेनर छुटाउन सयौंको संख्यामा व्यापारी कारोबारका लागि रसुवा पुगेका थिए. उनीहरू त्यही भएका बेला भोटेकोसी बाढ़ीले वितण्डा मचायो. बाढ़ी आएको 5 बित्दा पनि रसुवा भन्सारसँग सम्बन्धित व्यापारी कर्मचारी र चालक सम्पर्कविहीन छन्. भन्सार कर्मचारी 15 सम्पर्कमा छैनन् भने 300 भन्दा बढी चालक तथा कन्टेनर कर्मचारी बेपत्ता भएको अनुमान गरिएको छ.
3: चाडपर्व नजिकै गर्दा बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर मूल्य बढाउने खेल पनि खेल हुन नदिन सरकारले बजार अनुगमनलाई आक्रामक बनाएको छ. पृथ्वी राजमार्ग बन्द भएपछि आपूर्ति प्रभावित हुन सक्ने र त्यसैको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालो बजारी गर्न सक्ने आशंका बीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबारदेखि 13 बजार अनुगमन टोली परिचालन गर्दैछ.
2: बाढ़ीबाट प्रभावित नागरिकको खोज तथा उद्धार तत्कालीन राहत र पुनर्स्थापनमा सहयोग पुर्याउन आईएमई ग्रुपले 10 करोड़ रुपियाँ योगदान गरेको छ. आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ग्रुप अन्तर्गतका विभिन्न कम्पनीका प्रतिनिधिले सोमबार चेक हस्तान्तरण गरेका छन्।
3: भोटेकोसी करिडोरमा आएको भीषण बाढ़ी पहिरोका कारण चीनसँग जोड़िएका नेपालका 2 प्रमुख व्यापारिक स्थलमार्ग रसुवागढ़ी र तातो पानी नाका पूर्ण रूपमा बन्द भएका छन्। गत बुधबार आएको बाढ़ीले रसुवागढ़ी नाकासँगै राजमार्ग बगाएपछि चीनसँगको मुख्य व्यापारिक सम्पर्क टुटेको छ.
2: भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितका लागि एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लीग एनभीएलले सहयोग गर्ने भएको छ. एनभीएलको पहिलो दिन भदौ 19 हुने खेलको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गर्ने आयोजकले जनाएको छ.

0: आपको एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। दक्षिण कोरियाको अदालतले विवादास्पद युनिफिकेशन चर्चकी नेत्री हान हक जामुनलाई भ्रष्टाचार मुद्दामा 2 वर्षको जेल सजाय सुनाएको छ। राजनीतिक कोष ऐन उल्लंघन गरेको र तत्कालीन प्रथम महिला किम की ओन हीलाई घुस तथा महँगा उपहारहरू दिएको अभियोगमा उनी दोषी ठहर भएकी हुन्। मंगसिर 2075 काठमाडौँको हायत होटलमा युनिभर्सल पीस फेडरेशन यूपीएफले आयोजना गरेको एसिया पेसिफिक सम्मेलनमा हानले सहभागीहरूलाई होली वाइन खुवाएकी थिइन्।
4: नेपाली खबरमा अब खेल खबर। अर्जेन्टिनी महान खेलाड़ी लियोनल मेस्सीले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। जुलाईमा मात्र उनले लगातार दोस्रो पटक अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्याएका थिए। सन् 2022 उनकै कप्तानीमा अर्जेन्टिनाले कतारमा विश्वकप जितेको थियो, जुन अर्जेन्टिनाले जितेको तेस्रो विश्वकप थियो। मेस्सी अहिले अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मायामीबाट खेलिरहेका छन्। उनी त्यहाँ 2028 अनुबन्धित छन्।
3: अब विचार विश्लेषणको पालो। विपत्ति विरुद्ध सामूहिक एकता शीर्षकमा विनोद न्यौपानेको विचार गोर्खापत्रमा छापिएको छ। भोटेकुसी बाढीपछि संसारभरका नेपालीको आँखा रसाएको छ, मन भारी भएको छ। अप्ठ्यारोमा संसारभरका नेपाली एक ठाउँमा उभिन्छन् भन्ने सन्देश पनि प्रवाह भएको छ। सबैले आआफ्नो ठाउँबाट सकेको सहयोग गर्यौं भने मात्र नेपालीको पहिचान सुरक्षित हुनेछ, राष्ट्रियता पनि बलियो हुनेछ। निर्देशित चरित्रलाई प्रधान ठान्नेहरू अप्ठ्यारोमा खेल्ने प्रयास गर्छन्, सरकारले गरेका हरेक कामको विरोध नै गर्छन्। ती निर्देशित चरित्र विरूद्ध हामी एकजुट भएर विपत्तिको पार लगाऊ।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: FM 101.6
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
4: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
5: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
6: अहिले बिहानको 6 बज्यो।

0: विजय एफएम 101.4
1: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।

0: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्वपश्चिम राजमार्ग फराकिलो भएको छ। सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
1: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
0: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत एक वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठूला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुवा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो।
1: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
0: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौँ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
1: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
2: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
3: ओहो, तोहर राजा जी के दिलुवा टूट जाई, तोहर राजा जी के दिलुवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
4: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिनु पर्ने थियो।
3: सकिनै लाग्यो आमा लिपपोत गरेर।
4: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
3: हुन्छ आमा।
5: ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटोले पुरिदिनु पर्यो कि क्या हो?
3: हो, पुरिदिनु पर्यो। ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो।
4: लौ न, खोइ खोइ कहाँ टोक्यो छोरी?
3: यहाँ दाहिने हातमा टोक्यो आमा।
4: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ।
6: के भयो काकी?
4: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
6: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नलाइकन।
4: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
7: खतरनाक रूपमा बढेको युएको दाबी
8: र एसएससी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन 7 विकेटले पराजित, बिहिबार मलेसियासँग खेल्ने, अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्यास घोषणा।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
8: साझा खबरको सबैभन्दा सुरुमा रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि उद्धार गरिएको प्रसंग।
10: रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावित 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझसम्म 11,379 जनाको उद्धार गरिएको हो। प्राधिकरणको स्थिर प्रतिवेदन अनुसार बाढीबाट प्रभावित विभिन्न 16 स्वास्थ्य संस्थामा 279 जनाको उपचार भइरहेको छ। 168 जना उपचार गरेर घर फर्किएका छन् भने 79 जना उपचाररत अवस्थामा छन्। उपचारकै क्रममा 3 जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार हालसम्म 3,925 जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन मध्ये रसुवाका 865 जना, नुवाकोटका 1,558 जना, विभिन्न जलविद्युत आयोजनामा कार्यरत करिब 639 जना रहेका छन्। सम्पर्कविहीन हुनेमा विदेशी नागरिक 592 जना रहेको विवरणमा उल्लेख छ। विदेशी पर्यटक सँगै घुम्न आएका नेपाली 164 जना तथा लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना पनि सम्पर्कविहीनको सूचीमा रहेका छन्। बाढी प्रभावित विभिन्न जिल्लामा हालसम्म 939 शव फेला परेको प्रतिवेदनमा जनाइएको छ। नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा 2,700 जनालाई स्वास्थ्य उपचार उपलब्ध गराएको जनाएको छ। उद्धार तथा सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैबीच बाढीका कारण सडक तथा पुल पूर्वाधारमा ठूलो क्षति लागेको छ भने प्राधिकरणका अनुसार हालसम्म 41 पुल बगेका छन् र 4 पुल क्षतिग्रस्त रूपमा रहेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन बलेखु खण्डको कृष्णवीर र परिवारवीरमा सडकको भिर कटानका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। गल्छी देवघाट खण्डमा सडकमा जमेको लेदो हटाउने कार्य जारी रहेको छ। देवघाट स्थित तादी नदीको पुल बगेपछि वैकल्पिक रूपमा 75 लामो बेली ब्रिज जडानको तयारी भइरहेको प्रतिवेदनमा उल्लेख गरे।
11: निरौलाका अनुसार केरुङमा काम गर्दै आएका तथा व्यावसायिक प्रयोजनका कारण त्यहाँ बसेका करिब 400 नेपाली रहेका छन्। तीमध्ये केरुङमा रहेका रसुवाका 40 तातोपानी नाकाबाट नेपाल पठाउन पहल थालिएको छ। भोटे कोशी र त्रिशुलीमा आएको बाढी तथा त्यसबाट भएको ठूलो जनधनको क्षतिप्रति प्रमुख राजनीतिक दलहरू उद्धार खोजी र राहतमा केन्द्रित भएका छन्। दलहरूले केन्द्रमा राहत कोषमा जम्मा गर्ने निर्णयदेखि लिएर प्रभावित क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ता परिचालन सुरु गर्न थालेका छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा, प्रतिपक्षी दल काङ्ग्रेस, एमाले र नेकपा लगायतका दलले प्रधानमन्त्री विपद राहत कोषमा आर्थिक सहयोग गर्ने घोषणा गरिसकेका छन्। एमाले पार्टीकै कोषबाट बाढी प्रभावितका लागि आवश्यक सामग्री खरिद गरे वितरण गर्ने जनाएको छ। विपदमा राज्य संयन्त्रसँगै आफ्ना सम्पूर्ण शक्ति परिचालन भएको दलका नेताहरूले दावी गरेका छन्। रासोपाले प्रधानमन्त्री विपद राहत कोषमा 50 जम्मा गर्ने निर्णय गरेको छ। रासोपा केन्द्र र फिल्ड दुवैतर्फ परिचालन भएको छ। पार्टी सभापति रवि लामिछानेले सरकार र अन्य दलसँग समन्वय गर्दै पार्टी पंक्तिलाई आवश्यक निर्देशन दिनुभएको छ। प्रधानमन्त्री विपद राहत कोषमा रासोपाले 50 जम्मा गर्ने निर्णय गरेसँगै अन्य पार्टीहरूले पनि त्यसमा जम्मा गर्ने प्रयत्न गरेका छन्। भदौ 10 हिम बाढीले भोटेकोशी र त्रिशुली नदीमाथि पुल बनाएपछि बागमती प्रदेश सरकारले तत्कालीन वैकल्पिक प्रयोगका लागि त्रिशुली नदीको त्रिशुली बजारमा हिजो तुइन जडान गरेको छ। यसबाहेक देवीघाट, बेत्रावती, भैँसे र सिमचौरमा तुइन जडान हुने भएको हो।
12: नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउन प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने भएको छ। मन्त्रालयले प्रभावित क्षेत्रको पुनर्स्थापना तथा अत्यावश्यक पूर्वाधार पुनर्सञ्चालनका लागि कार्यदल गठन गरेको हो। कार्यदललाई 21 प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने जिम्मेवारी दिएको छ। कार्यदलले बाढीबाट प्रभावित क्षेत्रका सडक पुल, खानेपानी पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, संचार र स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय तथा कार्यान्वयनमा सहजीकरण गर्ने मन्त्रालयले जनाएको हो। सम्बन्धित सरकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरी भइरहेका कामको नियमित अनुगमन तथा रिपोर्टिङ समेत गरिने मन्त्रालयले जनाएको छ। कार्यदलले बाढीबाट भएको क्षति तथा जोखिमको शीघ्र प्राधिकरण प्राविधिक एवं वस्तुगत मूल्याङ्कन गर्नेछ। त्यसका आधारमा तत्काल सञ्चालन गर्नुपर्ने आपतकालीन पुनर्स्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकायलाई परिचालन गरिने पनि बताइएको छ। प्रारम्भिक क्षेत्र संरचना तथा परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गरी तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिएको छ। पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति, उपकरण, सामग्री तथा वित्तीय स्रोतको आवश्यकता निर्धारण गरी स्रोत व्यवस्थापनमा समेत सहजीकरण गरिनेछ। मन्त्रालयका अनुसार पुनर्स्थापनाका क्रममा सङ्घ, प्रदेश, स्थानीय तहसँगै सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदार बीच समन्वय गरिनेछ। यसका लागि सम्बन्धित सबै निकायलाई आवश्यकता अनुसार परिचालन तथा सहजीकरण गर्ने कार्यदलले जिम्मेवारी समेत दिएको छ। पुनर्निर्माणका क्रममा भविष्यमा हुन सक्ने विपदको जोखिमलाई समेत ध्यान दिने मन्त्रालयले जनाएको छ। भूगर्भीय अवस्था, जलवायु परिवर्तन, बाढी, पहिरो तथा अन्य विपद जोखिमलाई समेट्दै सिद्धान्त अनुसार पुनर्निर्माणका कामहरू अगाडि बढाइने पनि बताइएको छ। दोहोरो लगानी, स्रोतको दुरुपयोग तथा एउटै प्रकृतिका काम दोहोरिन नदिन पनि एकीकृत योजना तथा सूचना प्रणालीको प्रयोग गरिने पनि मन्त्रालयले जनाएको हो। मन्त्रालयले सम्बन्धित सबै निकाय बीच आवश्यक समन्वय गरी भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको शीघ्र पुनर्स्थापना, अत्यावश्यक पूर्वाधारको पुनर्संरचना, सञ्चालन र प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउने कामलाई प्राथमिकताका साथ अगाडि बढाउने समेत बताएको छ।
13: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा परिचय नखुलेका शवको व्यवस्थापनमा तीव्रता
14: महामारीको जोखिम बढ्दो स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउँदै पानी प्रयोग गर्दा सतर्क रहन विज्ञको सुझाव लगायतका खबर र कार्टुन बाँकी नै छ सिआइएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्र दोस्तिन्छ,
15: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास गर्न सहायक, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने
15: अभिभावकसँग खुला संवाद हुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र
14: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
16: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ

0: Eden International नेपालको सहकार्य
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा यहाँलाई फेरि पनि स्वागत छ। तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर नुवाकोटको रेडियो त्रिशुलीबाट तपाईँले सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: खानेपानीका मुहानमा ढल मिसिना रसुवा नुवाकोट सहित प्रभावित क्षेत्रमा झाडा पखाला हैजा डेङ्गु लगायतका रोग फैलिने जोखिम बढेको छ। विशेषज्ञका अनुसार विस्थापितहरू एउटै स्थानीय अस्थायी शिविरमा भिडभाडका साथ बस्ने, साझा शौचालय र खानेपानी प्रयोग गर्ने भएकाले पनि संक्रमण छिटो फैलिन सक्ने भन्दै विज्ञहरूले सतर्क रहन सुझाएका छन्। लामखुट्टे, बढ्दा, डेङ्गु तथा अन्य कीटजन्य रोगको जोखिम पनि बढेको छ। स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा औषधि स्वास्थ्य कर्मी र स्वास्थ्य शिविर सञ्चालनका गर्नुका साथै रोग निगरानी र द्रुत प्रतिकारी प्रणालीलाई।
3: अब आजका पत्र पत्रिकाले प्रकाशित गरेका खबरहरू हामी काठमाडौँ स्टुडियोबाट जोड्दैछौँ। काठमाडौँमा प्रकाशित विभिन्न पत्र पत्रिकाका मुख्य खबरहरूलाई हामी यहाँहरू सामु प्रस्तुत गर्दैछौँ। प्रभावित नागरिकको पुनर्स्थापना चाँडै हुने प्रधानमन्त्रीले हिजो आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ र उहाँले गरेका कामहरूको विवरण पनि प्रस्तुत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनर्स्थापना गर्ने बारेमा छलफल अगाडि बढाएको बताउँदै त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण सङ्कलन सुरु भइसकेको जानकारी गराउनु भएको छ। उहाँले बाढीको कारण ज्यान गुमाएका र पहिचान हुन नसकेकाहरूको शव कानुन बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको स्पष्ट पार्नु भएको छ। हिजो राति सामाजिक सञ्जाल मार्फत उहाँले हजारौँ नागरिकले घर परिवार प्रियजन र जायजेथा गुमाउनु परेको बताउनु भएको छ। उहाँले भन्नुभएको छ पीडा सरकारले बुझेको छ, उहाँहरूको पीडामा मलम लगाउँदै पुनर्स्थापना मार्फत सामान्य जनजीवनमा फर्काउने बाटोमा सरकार लागेको छ। रसुवाको भोटेकोसी नदीमा बाढी आएको छैटौँ दिनसम्म आइपुग्दा सरकार खोज उद्धार उपचार राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढतापूर्वक सक्रिय रहेको उहाँले उल्लेख गर्नुभएको छ। उहाँले खोज उद्धार उपचार राहत कार्यको अग्रपंक्तिमा खटिनुहुने सुरक्षाकर्मी, राष्ट्रसेवक, कर्मचारी, सञ्चार माध्यम, विभिन्न निकायका पदाधिकारीसँगै स्वयंसेवक तथा सङ्घ संस्थाहरूलाई प्रशंसा गर्नुभएको छ। रसुवाको भोटेकोसीमा आएको बाढी सामान्य नभएको बताउँदै उहाँले हिमालय क्षेत्रमा हिम चट्टानहरूको र हिम पहिरोको जोखिम बढ्दै गएकाले सजगता अपनाउनु पर्ने बताउनु भएको छ। त्यस्तै गरी वैकल्पिक सडक सञ्चालन शीर्षकमा गोर्खापत्र दैनिकमा सूर्यप्रसाद पाण्डे लेख्नुहुन्छ, भोटेकोसी बाढीले क्षति पुर्याएको रसुवा, नुवाकोट तथा धादिङ जिल्लाको तटीय क्षेत्रमा भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको छ। पहिलो चरणमा तत्काल सम्भव देखिएको सडक सञ्जालमा सरसफाई र पुनर्निर्माणका कार्यहरूमा प्राथमिकता दिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणसँगै सडक सञ्जालको कामका लागि प्राथमिकता दिएको हो। कतिपय स्थानमा बाढीले बगाएको सडक नै सफा गरेर पुनः सञ्चालन गर्ने तयारी गरिएको छ भने सञ्चालनमा सम्भव भएका जति विकल्पहरू पनि खोजिएको छ। पूर्वाधार विकास मन्त्री सुशील लम्सालले रसुवाको भोटेकोसीमा आएको बाढी पहिरोपछिको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्य ढाँचा पेश गर्न मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा हिजो आयोजित बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो। अर्थमन्त्री, स्वास्थ्य तथा खाद्य स्वस्थता मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, कानुन न्याय तथा संसदीय मामिला मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतका सहभागीहरूलाई उहाँले छलफल गरेर यस्तो निर्देशन दिनुभएको हो। यसैबीच लामो समयदेखि चर्चामा रहेको छुरोल्पा हिमतालको खतरा कायमै रहेको विज्ञहरूले बताएका छन्। दोलखाबाट गोर्खापत्र दैनिक संवाददाताले यो खबर लेख्नु भएको छ। गोर्खाको गौरीशंकर गाउँपालिका नौमा रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहेको

0: पनि सम्भावित जोखिम बारेमा पूर्व सूचना दिन जडान गरिएका साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्। साइरन जडान गरिएका महत्त्वपूर्ण उपकरण चोरी तथा बिग्रिएपछि तीन दशक अघि स्थापना गरिएको पूर्व सूचना प्रणालीले काम गर्न छोडेको छ। समुद्री सतहदेखि 4,580 मिटर उचाइमा रहेको छोरोल्पा हिमताल विस्फोट भएमा तल्लो तटीय क्षेत्रका बासिन्दामा ठूलो क्षति पुग्ने जोखिम रहेको छ। सम्भावित जोखिमबाट मानिसलाई समयमै सुरक्षित स्थानमा सार्न 19 बस्तीमा साइरन जडान गरिएको थियो। अहिले ती साइरनहरूमध्ये अधिकांशको अवस्था खराब रहेको र कतिपय स्थानमा साइरनको नाम निशान समेत नरहेको वडा नम्बर 9 का वडा अध्यक्ष मिङवा गेली शेर्पाले बताउनु भएको छ। यसैबीच रेडक्रसद्वारा 5,000 स्वयंसेवक परिचालन शीर्षकमा गोर्खापत्र दैनिकमै खबर छ। नेपाल रेडक्रस सोसाइटीले भुटेकोसे हिमबाडी प्रभावित क्षेत्रका 5,000 भन्दा बढी स्थानहरूमा स्वयंसेवकलाई परिचालन गर्ने गरेर तालिका बनाएको छ। रेडक्रसका अनुसार त्रिपाल 2,000 थान, कम्बल 1,000 थान, म्याट्रिस 1,000 थान, डोरी 600 थान, मर्यादे स्वच्छता महिनावारी हुँदा प्रयोग गर्ने सामग्रीहरू 5,000 किट, सब व्यवस्थापन ब्याग 1,790 थान सहयोग गरिसकेको छ। त्यसै गरी प्राथमिक उपचार बाकसहरू पनि प्रदान गरिएको छ। रसुवा भोटेकोसी नदीमा भदौ 10 को भीषण बाढीका कारण 12 स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् र सम्पर्कविहीन भएका स्वास्थ्यकर्मीमध्ये रसुवाका 11 र नुवाकोटका 1 रहेका छन्। उनीहरू विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहेको बागमती प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र हेटौँडाले जनाएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक बोलाउन बारेमा सभामुख डोलप्रसाद अर्यालले दलीय परामर्श थाल्नु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस समेतको ध्यानाकर्षणपछि सभामुख अर्यालले बैठक बोलाउने बारेमा छलफलका लागि हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनका लागि प्रारम्भिक छलफल गर्नुभएको थियो र आज बैठक बोलाइँदैछ। रसुवा बाढीका दिन प्रभावित क्षेत्रका सांसदहरूको धारणा र सरकारको जवाफपछि प्रतिनिधि सभा सूचनाबाट अनिश्चितकालका लागि स्थगित गरिएको थियो। विपदका समयमा संसद र समितिहरूबाट सरकारको काम कारवाहीको निगरानी, नीतिगत निर्देशन र समन्वयका लागि मार्गदर्शन गर्नुपर्ने बेलामा संसद रोकिएको भन्दै प्रमुख प्रतिपक्षी दलहरूले बैठक आह्वानका लागि माग गरेका छन्। प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दमेले सभामुख अर्याललाई भेटेर बैठक बोलाउन माग गर्नुभएको छ। त्यसक्रममा सभामुख अर्यालले कार्यव्यवस्था तत्काल मिलाउने बताउनु भएको छ। सङ्घीय संसदका प्रवक्ता एकराम गिरीले सभामुख अर्यालले हिजो गरेको छलफल अनुसार आजको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने प्रयत्न भइएको छ। सङ्घीय संसदका दुवै सदनको अधिवेशन बैठक यसबीचमा बसेको छैन। भदौ 10 प्रतिनिधि सभा अनिश्चितकालका लागि स्थगित हुँदा राष्ट्रिय सभाको बैठक पनि भदौ 9 बसेकोदेखि नै बसेको छैन। बाढी, पहिरो लगायतका समसामयिक विषयलाई विषयगत समितिले छलफलको विषय बनाएको छैन। प्रमुख प्रतिपक्षी दलका नेता आङ्दमेले बैठक बोलाउन ध्यानाकर्षण गराएको जानकारी दिनुभएको छ। गोर्खापत्र दैनिकमै खबर छ, राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहसँग रासपा सभापति लामिछानेको भेट। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो छुट्टा छुट्टै भेटवार्ता गरी रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा खोज उद्धार र राहत र पुनस्थापनाका प्रयासबारेमा छलफल गर्नुभएको छ। सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटमा भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षति र प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण लगायतका गतिविधिबारेमा जानकारी गराउनु भएको रासपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। प्रवक्ता खरेलका अनुसार भेटका क्रममा सभापति लामिछानेले विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत व्यवस्थापनका लागि राज्यका सबै संयन्त्र पूर्ण रूपमा परिचालित हुनुपर्ने बताउनु भएको छ। यसैबीच भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालमाथि आउने कुनै पनि दुःख र पीडामा सबैभन्दा बढी दुःखी भारत हुने गरेको जनाउँदै अहिलेको विपदमा भारतको सहयोग अन्तिम समयसम्म जारी रहने बताउनु भएको छ। नेपाल भारत सिमानाको रूपैडिया स्थित नेपालगञ्ज रोड रेल स्टेशनमा
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृतितर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: कतिजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: त्यो सरसँग गएर यस्तो यस्तो समस्या सचर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, यहाँ फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नदेखिने निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509034।

0: सामुदायिक रेडियो विजय एफएम 101.10 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा माया कणेलको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। रसुवाका बाढी पीडितलाई गैढाकोट नगरपालिकाको 35 लाख सहयोग। मध्यबिन्दु प्रादेशिक अस्पताललाई करिब 7.5 लाखको सहव्यवस्थापन सामग्री उपलब्ध। बाढी पीडितका लागि गैढाकोटका महिला समूह र टोल विकास समितिको सहयोग। बाढी पीडितको सहयोगार्थ बहादुर र गोमा कुमारीद्वारा 1,11,000 बढीको सहयोग। चितवनमा रसुवा भटेपछि बाढी पीडितका लागि राहत सङ्कलन कक्ष स्थापना। र कृष्णभेरमा सडक भाँसिँदा पृथ्वीराज मार्ग अवरुद्ध, वैकल्पिक बाटो खोजिँदै। चितवनमा पहिचान नखुलेका 280 शवको व्यवस्थापन, 12 वटाको शनाखत।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन।
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैलाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैलाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98554503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: विजय खबरमा अब खबर विस्तारमा। सुरुवातमा रसुवा बाट प्रभावितका लागि गैंडाकोट नगरपालिकाले 35 लाख रुपियाँ सहयोग गर्ने भएको छ। सोही प्रसङ्गबाट रसुवाका बाढी पीडितको राहत तथा पुनर्स्थापनाका लागि गैंडाकोट नगरपालिकाले 35 लाख रुपियाँ सहयोग गर्ने भएको छ। नगर प्रमुख मदन भक्त अधिकारीको अध्यक्षतामा हिजो बसेको नगर कार्यपालिका बैठकले बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रको उद्धार कोषमा 100 रकम जम्मा गर्ने निर्णय गरेको हो। विपत्तिको यो घडीमा मानवीय सहायता प्रकट गर्दै गैंडाकोट नगरपालिकाका जनप्रतिनिधि कर्मचारीहरूले आफ्नै पारिश्रमिक कटौती गरेर रकम जुटाएका छन्। निर्णय अनुसार जनप्रतिनिधिहरूले 10 दिनको सेवा सुविधा र कर्मचारीहरूले 7 दिनको तलब राहत कोषमा योगदान गर्नेछन्। त्यसरी संकलित रकममा अपुग हुने बाँकी रकम नगरपालिकाको कोषबाट थप गरी कुल 35 लाख रुपियाँ पुर्याइने प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिनुभएको छ। नगर प्रमुख मदन भक्त अधिकारीले विपदको समयमा प्रभावित नागरिकहरूलाई सहयोग गर्नु सबैको मानवीय कर्तव्य भएको बताउनु भएको छ। उहाँले रसुवामा ठुलो क्षति पुगेको र अन्य क्षेत्रहरूमा पनि त्यस्तै त्यति नै मात्रामा क्षति पुगेको बताउँदै जनप्रतिनिधि कर्मचारी र नगरपालिकाको कोषबाट कोषको संयुक्त योगदानबाट जुटाइएको सोरकमले पार्टी प्रभावितहरूको उद्धार र पुनस्थापनामा केही राहत पुग्ने विश्वास लिएको बताउनु भएको छ। केन्द्रीय कोष मार्फत पठाइने सो रकमले प्रभावित परिवारलाई तत्काल खाद्यान्न, स्वास्थ्य उपचार र अस्थायी आवास निर्माणमा टेवा पुग्ने गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारीले बताउनु भएको छ। मध्यबिन्दु प्रादेशिक अस्पताल नवलपरासी पूर्वमा सब व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक मेडिकल सामग्री उपलब्ध हुने भएको छ। गैंडाकोटमा रहेको सहमति संस्थाको समन्वयमा अस्पतालका लागि करिब 7.5 लाख रुपियाँ बराबरको मेडिकल सामग्री नवलपुर ल्याउन लागि सामग्री वान हार्ट वर्ल्ड वाइड संस्थाले उपलब्ध गराएको सहमतिका सल्लाहकार करुणा सागर सुवेदीले जानकारी दिनुभएको छ।
8: अनि हामीले चाहिँ विपदमा काम गर्ने हाम्रा पार्टनर अर्गनाइजेसनहरूसँग हामीले सम्पर्क गर्दाखेरि वान हार्ट वर्ल्ड वाइड नेपाल भन्ने एउटा संस्थासँग हाम्रो सम्पर्क भयो र उहाँले चाहिँ अहिले मध्यबिन्दु प्रादेशिक अस्पतालको लागि आवश्यक उहाँहरूको माग अनुसारको आवश्यक चाहिँ जुन मेडिकल डेड बडी म्यानेजमेन्टको लागि आवश्यक मेडिकल इक्विपमेन्ट्सहरू एसेसरिजहरू चाहिँ अहिले हाम्रो काठमाडौँबाट अहिले हामी करिब 7.5 लाख रुपियाँ बराबरको भ्यालुको चाहिँ सामानहरू चाहिँ आइरहेको छ। उहाँले जे जे हामीलाई रिक्वेस्ट पठाउनु भएको थियो त्यो अनुसार चाहिँ अहिले हामी बाटोमा अन्द भए छ र त्यसको चाहिँ अब त्यो वान हट वर्ल्ड वाइडले चाहिँ त्यो इक्विपमेन्ट्सहरू एसेसरिजहरू किनेर उहाँहरूले प्रादेशिक मध्यबिन्दु अस्पतालसम्म चाहिँ तपाईँको डेलिभरी गरिदिनुहुन्छ र त्यसको समन्वयकारी भूमिका चाहिँ सहमति संस्थाले गरिरहेको छ र त्यसमा चाहिँ मैले आफूले चाहिँ एउटा फोकल पर्सनको रूपमा काम गरिरहेको छु। नगर अस्पतालको लागि आवश्यक केही त्यस्तो डेड बडी म्यानेजमेन्ट अथवा चाहिँ यो विपद व्यवस्थापनको लागि चाहिने केही एसेसरिजहरू छ भने भन्नुहोस्, हामीले एउटा रिक्वेस्ट लेटर पठाउनुहोस्, हामीले चाहिँ त्यो कुरालाई सहजीकरण गर्छौँ भनेर मैले भनेको छु र प्रहरी प्रशासनसँग जस्तो यहाँको एसपीसँग समन्वय गरेर यो कुरा चाहिँ के कुराको अभाव छ त्यो कुरा अब हामी चाहिँ आपूर्तिको लागि हामी सहजीकरण गर्छौँ, के कति गर्न सकिन्छ हामी गर्छौँ, किनभने जुन संस्थाले अहिले हामीलाई चाहिँ मध्यबिन्दु प्रादेशिक अस्पतालको लागि सामान पठाएको छ उहाँहरूले चाहिँ यदि अन्य ठाउँबाट पनि केही त्यस्तो रिक्वेस्ट भयो भने तपाईँहरूले एउटा चाहिँ डिएलएसएको हिसाबले भनौँ न डिस्ट्रिक्ट एउटा लिड सपोर्ट एजेन्सीको हिसाबले चाहिँ कोर्डिनेट गरिदिनुहोस्। हाम्रो टिम चाहिँ तपाईँको उता नुवाकोट, रसुवा, धादिङ जिल्लाहरूमा अति प्रभावित जहाँबाट यो घटना भयो त्यहाँ हामी फोकस छौँ, जनशक्ति पनि कम छ, तपाईँहरूले चाहिँ यसमा चाहिँ सपोर्ट गर्नुहोस् भनेको चाहिँ अहिले हामी गरिरहेछौँ।
0: सब व्यवस्थापनका क्रममा अस्पतालमा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्रीको अभावलाई सम्बोधन गर्ने उद्देश्यले सामग्री सहयोग गरिएको बताइएको छ। उपलब्ध हुने सामग्रीले अस्पतालमा सब व्यवस्थापनको प्रक्रिया थप व्यवस्थित बनाउन सहयोग पुग्ने जनाइएको हो। सहमतिको समन्वय तथा वान हार्ट वर्ल्ड वाइडको सहयोगमा प्राप्त हुने सामग्री अस्पताललाई हस्तान्तरण गरिएपछि आवश्यकता अनुसार प्रयोगमा ल्याइनेछ। अस्पतालमा सब व्यवस्थापनका लागि आवश्यक पूर्वाधार तथा सामग्री उपलब्धता बढेसँगै सेवाको गुणस्तर सुधार हुनका साथै मृतक आफन्तलाई समेत सहज हुने विश्वास गरिएको छ। गैंडाकोट नगरपालिका वडा नम्बर 16 निवासी एमबहादुर छेत्री कट्टेल र गोमा कुमारी पाण्डे कट्टेलले बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको सहयोगार्थ 1,11,111 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँहरूले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो। थप खबर सहकर्मी श्रीधर उपाध्यायबाट।
9: गैंडाकोट नगरपालिका 16 निवासी एम बहादुर छेत्री कट्टेल र गोमा कुमारी पाण्डे कट्टेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,11,111 रुपियाँ सहयोग गर्नुभएको छ। 70 वर्षीय कट्टेलले भोटेकोशी बाढीबाट प्रभावित नेपालीको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गर्नुभएको बताउनु भएको छ। सहयोगी एम बहादुर कट्टेले सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राणाको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी जगदेश्वर उपाध्यायलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो। स्वास्थ्य क्षेत्रमा 28 वर्ष सेवा प्रदान गर्नुभएका कट्टेले नवलप्रासीका विभिन्न सङ्घ संस्थामा समेत 26 वर्ष सेवा गर्नुभएको छ। उहाँको सहयोगले विपदको समयमा नागरिक स्तरबाट सहयोग गर्न प्रेरणा मिलेको युवा समाजसेवी करुणा सागर सुविदीले बताउनु भएको छ। प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले देश दुःखमा परेको बेला सरकारी सेवाबाट निवृत्त कट्टेलले गर्नुभएको सहयोगले नागरिक स्तरमा सकारात्मक सन्देश र ठूलो प्रेरणा दिएको बताउनु भएको छ।
10: ठूलो विपत्ति भएको अवस्थामा यस नवलपुर जिल्ला गैंडाकोट नगरपालिका बस्ने बहादुर छेत्री कट्टेलज्यूले जुन आफ्नो उदार मनमा नेपाल सरकारको नियावली सेवामा रहेर पेन्सन भइसकेपछि पनि यस्तो राष्ट्रिय विपत्तिको बेलामा एकदम उदार मन लिएर आफ्नो आफ्नो परिवारको तर्फबाट प्रधानमन्त्री दैवी कर्कोट उद्धार कोषमा जुन एउटा आफ्नो रकम जम्मा गर्नुभएको छ, यसको लागि यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यसै गरी यस्तो विपदको घडीमा हामी सबै मिलेर विपदलाई कसरी कम गर्ने त्यो मलम पट्टी गर्ने भन्ने सन्दर्भमा नै सबै सहयोगी मनहरूबाट नै यस्ता विपत्तिलाई हामीलाई व्यवस्थापन गर्न सहज हुन्छ। अनि यहाँले दिनुभएको यो जम्मा गर्नुभएको छ, यसको लागि यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद।
9: देश दुःखमा परेका बेला पीडित नेपालीका लागि आफ्नो तर्फबाट सहयोग गर्न पाउँदा आफूलाई सुखानुभूति भएको सहयोगी एम बहादुर छेत्री कट्टेलले बताउनु भएको छ। विपदको समयमा व्यक्तिगत रूपमा गरिएको यस्तो सहयोगले राहत तथा उद्धार अभियानमा थप ऊर्जा मिल्नुका साथै सामाजिक उत्तरदायित्वप्रति नागरिकलाई प्रेरित गर्ने विश्वास गरिएको छ।
0: पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगका लागि गैंडाकोटका महिला समूह तथा टोल विकास संस्थाले राहत रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्। गैंडाकोट नगरपालिका 5 स्थित राधाकृष्ण महिला समूहका पदाधिकारी तथा सदस्यले आफ्नो टोलभित्र घर दैलो कार्यक्रम सञ्चालन गरी सङ्कलन गरेको 59,290 रुपियाँ बाढी प्रभावितको लागि सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। त्यस्तै गैंडाकोट 5 मातृभूमि टोल विकास संस्थाले बाढीबाट प्रभावित नागरिकका लागि 10,000 रुपियाँ सहयोग गरेको छ। यस्तै गरेर गैंडाकोट 4 स्थित सिद्धिविनायक महिला समूहले भजन गाएर सङ्कलन गरेको रकम मध्ये 55,151 रुपियाँ बाढी प्रभावितका लागि सहयोग गरेको जनाएको छ। विपदको समयमा सरकारसँग हातेमालो गर्दै पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको समूहले जनाएको छ। त्यसै गरी गैंडाकोट 4 जनकल्याण महिला समूह परिवारले दुःखमा परेका तथा प्रभावित परिवारका लागि 16,035 रुपियाँ सहयोग गरेको छ। यस्तै गैंडाकोट नगरपालिका 5 रहेको पारिजातामा समूहले यस वर्षको हरितालिका तीजको दर खाने कार्यक्रम स्थगित गरी 55,775 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। प्राकृतिक विपत्तिका कारण मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेका बेला सामाजिक दायित्व वहन गर्दै तीज मनाउन र दर खानका लागि छुट्याइएको बजेटलाई विपत्तिमा परेका नागरिकको उद्धार तथा राहतमा प्रयोग गर्ने उद्देश्यले कार्यक्रम स्थगित गरिएको समूहले जनाएको छ। तीजको दर खाने खर्च कटौती गरी राहत कोषमा जम्मा गरिएको समूहको भनाइ छ। विपदको समयमा स्थानीय महिला समूह तथा टोल विकास समितिले देखाएको सामाजिक उत्तरदायित्व र सहयोगी भावनाले राहत तथा उद्धार अभियानमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ। रसुवाको भोटेकोशी बाढीपछि त्रिशुली र नारेली नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये शनाखत हुन नसकेका 280 शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका 1 देवघाट जङ्गलमा ती शवको सोमबार रातिसम्म व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका 321 शवमध्ये 280 व्यवस्थापन गरिएको छ भने 12 शनाखत भएको छ। जिल्ला जिल्लामा शव व्यवस्थापन गर्न कठिन भएपछि डीएनए संकलन गरेर शनिबारदेखि जंगलमा लगाएर खाडलमुनि गाड्न थालिएको हो। प्रहरीले शनिबार 96 शवको व्यवस्थापन गरेको थियो। दोस्रो दिन आइतबार 103 र सोमबार 81 शव खाडल खनेर जमिन मुनि राखिएको थियो। जमिन मुनि व्यवस्थापन गरिएका मध्ये लिङ्ग पहिचान नभएका 101 शव रहेका छन्। त्यस्तै पुरुष 103 र महिला 64, बालिका 6 र बालक 6 जना रहेको प्रहरीले जानकारी दिएको छ। शवहरूको डीएनए नमुना सुरक्षित राख्दै जंगलमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख पौडेलले बताउनु भएको छ। शनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन्। केही शव आफन्तले पहिचान गरे पनि गाडिसकेका कारण शवहरू लान पाएका छैनन्। कति आफन्तले शव पहिचान गरे पनि लान नपाएको गुनासो गरेका छन्। यस्तै गरेर कोहलपुरबाट आएका दिप्नका थारूले हामीले शव पहिचान गरेका छौँ, शव गाडीका कारण डीएनए परीक्षण गरी नगरी लैजान नपाएको बताउनु भएको छ। अन्य शवका आफन्तहरू पनि शव नलिई फर्किएका छन्। डीएनए परीक्षण बेपत्ता भएकाको परिवारसँग मिलेमा राखिएको ठाउँबाट दिन मिल्ने गरी सङ्केत चिन्ह राखेर शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद आर्यालले जानकारी दिनुभएको छ। यस्तै गरेर चितवनमा धेरै शव भएकाले व्यवस्थापन गर्न कठिन भएपछि कानुन अनुसार जमिन मुनि व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। नदी किनारमा शव फेला पर्ने क्रम अझै पनि जारी रहेको छ। नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ। सोमबार मात्रै चितवनमा 49 शव फेला परेका छन्। अहिलेसम्म चितवनमा हालसम्म 321 शव फेला परेका छन्। त्यसमध्ये पहिचान नखुलेका 126 पुरुष 116 त्यस्तै गरेर पुरुष 116 पहिचान नखुलेका 126 महिला 66 बालक 7 र 6 बालिकाको शव फेला परेको जनाइएको छ। जमिन मुनि गाडेर व्यवस्थापन गर्न थालेपछि चितवनमा निर्माण गरिएको स्थायी शव सङ्कलन केन्द्र बन्द गरिएको उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, अस्थायी शव सङ्कलन केन्द्र हिजोबाट बन्द गरेका छौँ। अब भेटिएका शवहरू डीएनए सङ्कलन गरेर जमिन मुनि नै व्यवस्थापन गर्ने बताउनु भएको हो। रसुवाको फुटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत सामग्री सङ्कलन तथा व्यवस्थापन गर्न भरतपुरमा कक्ष स्थापना गरिएको छ। राहत सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैविक प्रको उद्धार कोष र प्रधानमन्त्री राहत कोषका आधिकारिक बैङ्क खातामा समेत सहयोग जम्मा गर्न सकिने र कतिपय सङ्घ संस्थाले जिन्सी सामग्री समेत सहयोग गर्न चाहेको बुझिएकाले राहत सङ्कलन कक्ष व्यवस्थापनका लागि राहत सङ्कलन कक्ष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। र सुवागढी टिमुरे नुवाकोट धादिङ लगायतका तटीय क्षेत्रमा भएको अकल्पनीय तथा घटनाबाट भएको जनधनको क्षतिप्रति फेन्सी व्यवसाय महासङ्घले दुःख व्यक्त गरेको छ। सङ्घले सम्पूर्ण फेन्सी व्यवसाय सदस्य सुभिक्षुक तथा सहयोगीदाताहरूलाई मानवीय सेवाको यस अभियानमा आफ्नो क्षमता अनुसार सहयोग गरी सहभागी हुन अपिल समेत गरेको छ। विजय खबरमा अब पालो भएको छ स्वास्थ्य खबरको। ज्वरो आउँदा के खाने के नखाने भन्ने विषयमा धेरै व्यक्तिहरूलाई जानकारी नहुन सक्छ। यस विषयमा हामीलाई जानकारी दिनका लागि साथमा हुनुहुन्छ डाक्टर भोजराज अधिकारी।
11: सर्वप्रथम त विषय के बुझ्नु पर्यो भने ज्वरो रोग होइन, ज्वरो लक्षण हो। कुनै पनि कारणले ज्वरो आउन सक्छ, जस्तो टाउको दुख्यो भने केले आउँछ, ज्वरो केले आउँछ, यो पहिला त हामीले पत्ता लगाउनु पर्यो र त्यो अनुसार त्यो रोगमा त्यो चिज खानु हुँदैन भने खानु भएन। जस्तो उदाहरणको लागि निमोनियाले गर्दा ज्वरो आएको रहेछ भने सकेसम्म चिसो नखाऊ भन्ने हाम्रो सामाजिक परम्परा त ठिक छ, चिसो नखाइदिएकै राम्रो। तर ज्वरो आउँदाखेरि जस्तो उदाहरणको लागि मासु खानुहुन्न भन्ने चलन छ। मासु भनेको प्रोटिन हो। हामीले एउटा मासुको डल्लाको कुरा गर्दा मासुभित्र मसला नुन चिल्लो अमिलो पिरो घसेको र जिब्रोबाट जाने क्रममा स्वादिष्ट भएको कुरोलाई मात्रै सोच्छौँ, त्यो होइन कि मासुको प्योर फर्म त प्रोटिन हो, जुन प्रोटिन कुनै पनि रोग लाग्दा सन्चो हुनको लागि छिटो गर्नको लागि सबैभन्दा महत्त्वपूर्ण इन्ग्रेडियन्ट हो। त्यसकारण मासु खान हुन्छ, तर त्यसलाई चाहिँ बढी अनडाइजेस्टेबल बनाएर, अपाच्य बनाएर, विभिन्न खालको मसला झोलिलो त्यसमा चाहिँ अरू चिल्लो चिजहरू होइन बढी प्रयोग गरेर अब काँचै राम्रोसँग नपकाइकन खायो भने कुनै सक्ने नोक्सानहरू हुन्छ, अन्यथा मासु खान हुन्छ। र त्यो मध्येमा फेरि रातो मासु भन्दा सेतो मासु राम्रो, सेतो भनेको कुखुराको त्योभन्दा राम्रो, अन्डाको सेतो भाग राम्रो, त्यो प्रोटिनको फेरि आफ्नो एउटा सजिलो डाइजेस्टिबिलिटीको ग्रेडिङ चाहिँ हुन्छ। अब फलफुलहरू पनि खान नदिने चलन छ, चिसो हुन्छ भनेर, त्यस्तो हुँदैन। फलफुलहरू खाँदा चिसो लाग्यो, कुनै समूहमा त्यस्तो लाग्ने पपुलेसन जस्तो ओल्ड एजमा गाउँका बिरामीहरू हुनुहुन्छन्, उहाँहरूलाई मनतातो पानीमा फलफुलहरूलाई टुक्रा पारेर स्लाइस बनाएर मनतातो पानीमा डुबाएर खुवाउन सकिन्छ। त्यसको कुनै पनि नोक्सान छैन, फलफुलको साइड इफेक्ट हुँदैन। त्यस्तै कतिपय मलाई सोधिरहनुहुन्छ नुहाउनु हुन्छ कि भनेर सोध्नुहुन्छ। नुहाउनु भनेको हाम्रो शरीरको ज्वरो आउँदा टेम्परेचर लस गर्ने एउटा तरिका हो, भनेको सामान्यतया लुक वार्म वाटर भन्छ। हल्का मन तातो हो कि होइन तातो पानी शरीरमा नुहाउँदा, सपोज हजुरको चाहिँ 101 डिग्री टेम्परेचर रहेछ शरीरमा भने, तपाईँले तताएर नुहाएको पानी चाहिँ त्योभन्दा कम तापक्रमको रहेछ भने, जहिले पनि दुईवटा बिचको चिजको बिचमा तापक्रम साटा साटा हुन्छ। जस्तो मेरो हात चिसो रहेछ, मोबाइल तातो रहेछ, मैले यसरी छोएँ भने मेरो हात र मोबाइलको बिचमा तातो र चिसो साटा साटा हुन्छ। त्यस्तै यदि हाम्रो शरीरमा एकदमै चर्को ज्वरो छ, हामी हल्का चाहिँ पानी मन तातो पानीमा नुहायौँ भने शरीरको तातो र त्यो पानीको बिचको तापक्रम चाहिँ साटा साटो हुन्छ र शरीरको तापक्रम घट्छ, त्यो पानीले हाम्रो तापक्रम लिन्छ। त्यसकारण नुहाउन गजबले हुन्छ। तर नैसरीसित तत्कालै लगाएर ब्ल्याङ्केटमा कम्मर ओढेर त्यो टेम्परेचर लस हुन नदिने, अथवा पसिनाबाट चाहिँ शरीरको तापक्रम नष्ट हुन नदिने, त्यस्तो चाहिँ गर्नु हुँदैन। कम्मर कपडाले तुरन्तै व्यक्तिलाई सुक्खा राख्नुपर्छ र खुल्ला ठाउँमा बस्न दिनुपर्छ। अवश्य पनि फेरि सिटामलहरू लगायत जुन ज्वरोको मूल दबाईहरू चाहिँ चलिरहनु पर्ने हुन्छ।
0: पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भाँसिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ। त्रिशुली नदीले सडकको जगमा निरन्तर कटान गरेपछि तत्कालै सडक बन्ने अवस्था नभएसँगै वैकल्पिक मार्गको खोजी थालिएको हो। नागडुङ्गा मुगलिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार नदीको कटान बढ्दै गएपछि सडक भाँसिने क्रम निरन्तर रूपमा रहेको छ। सडकको झन्डै 100 मिटर भाग भासिएको र चिरिएको छ। यससँगै पैदल यात्रा समेत रोकिएको छ। तत्काल सडक बनाउन सक्ने अवस्था छैन। विज्ञहरूले वैकल्पिक अध्ययन थालेको सूचना अधिकारी मिश्रले बताउनु भएको छ। यस्तै गरेर पृथ्वी राजमार्गबाट पारी तरेर त्यहाँको राम्रो बाटो प्रयोग गरी गन्तव्यतर्फ जान सकिने बताइएको छ। सडक तत्काल बनाउन नसकिने भएपछि धादिङको बेनीघाट, आरूघाट, गोर्खा, गल्छी, धादिङ, सुनौलो बजार, धादिङ बेसी, सल्यानटार, गोर्खा हुँदै आउने सहितका अन्य सडकको अध्ययन भइरहेको उहाँले बताउनुभयो। पृथ्वी राजमार्गबाट पारी तरेर त्यहाँको राम्रो बाटो प्रयोग गरी गन्तव्यतर्फ जान सकिने बाटोको खोजी भइरहेको छ। तत्काल मर्मत सम्भार गरेर चलाउन सकिने सडकलाई खोजी गरी तत्काल सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो। पूर्वबाट आएका सवारी साधन मकवानपुरबाट बाटो प्रयोग गर्न सक्नेछन् भने पश्चिम र पोखरातर्फका सवारी साधनलाई गोर्खातिरबाट वैकल्पिक बाटो खोजी गरिएको हो। यो सडक राजधानीका लागि लाइफ लाइन सडक हो। राजधानीमा ग्यासका बुलेट लगायतका ठुला गाडी समेत लैजानुपर्ने हुन्छ। यस सडकमा दैनिक 14,000 हाराहारी सवारी घुम्ने गर्दछन्। केही वर्ष अघिसम्म निकै दुःख दिएको कृष्णवीरको मर्मत सम्भार र पहिरो रोकथामका लागि काम गरेपछि पछिल्ला वर्षहरूमा समस्या भएको थिएन। विद्यार्थीको नेतृत्वमा सामाजिक उत्तरदायित्व अन्तर्गत इन्टरयाक क्लब अफ स्मल हेभेन मोडल स्कुलका विद्यार्थीले प्रधानमन्त्री दैवी प्रकोपुद्धार कोषमा 35,310 रुपियाँ जम्मा गरेका छन्। क्लबकी अध्यक्ष अर्पिता खरेलको नेतृत्वमा विद्यार्थीले विद्यालयमा रकम सङ्कलन गरी कोषमा जम्मा गरेका हुन् राहत सङ्कलन अभियानमा रोटरी क्लब अफ भरतपुर र विद्यालयको समेत समन्वय रहेको थियो। विद्यार्थीहरूलाई सानै उमेरदेखि सामाजिक कार्यमा सहभागी गराउँदा सामाजिक उत्तरदायित्व बोधसँगै व्यक्तित्व र नेतृत्व विकास मा सहयोग पुग्ने विद्यालयका प्राचार्य विमल छेत्रीले बताउनु भएको छ। नेपाल चीन सीमा क्षेत्रमा दुईवटा सीसी क्यामेरा जडान गरिने काम हिजोबाट सुरु भएको छ। फुटेको सिबारीबाट बनेको ताल जुन सुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले त्यसबाट हुन सक्ने जोखिमको सूचना लिन सीसी क्यामेरा जडान गर्न लागि जल विज्ञान तथा जल स्रोत अनुसन्धान केन्द्रले जानकारी गराएको छ। विश्व खाद्य कार्यक्रमबाट प्राप्त 29 टन सहित 30 टन खाद्य सामग्री भुटेको सिपाडीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ। बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको 30 औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा नलपरा सीमा संक्रमणकालीन न्याय प्रक्रियालाई पुनर्जीवित गर्न तत्काल कदम चाल्न सरकारसँग माग गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेके नलपरासी पूर्वका जिल्ला प्रतिनिधि दयाराम आचार्यले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत जिल्ला प्रशासन कार्यालय नलपरासीमा ज्ञापन पत्र बुझाउँदै द्वन्द प्रभावितका समस्या सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो। रसुवा स्थित भटेकोशी नदीमा यही भदौ 10 गते बिहान आएको बाढीपछि प्रभावित भएको क्षेत्रमा हालसम्म 10,451 जना बढीको उद्धार गरिएको जनाइएको छ। रसुवाको भुटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित नुवाकोटको माथिल्लो तिर्सुली 3B को सुरुङमा नेपाली सेनाले हिजो पनि उद्धार कार्य जारी राखेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज उद्धार र राहतको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाउनु भएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले नेकपा एमाले राजधानी प्रदेश कमिटीबाट बाढी प्रभावितलाई हस्तान्तरण गरिएको 10 लाखको चेक ग्रहण गर्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो। उहाँले राष्ट्रपा सांसद र मन्त्रीहरूलाई लक्षित गर्दै केहीले नागरिकलाई हप्की दप्की गरेर फर्कने, केहीले आधारहीन निर्देशन दिने र केहीले समस्यामाथि थप समस्या सूचना गर्ने टिप्पणी समेत गर्नुभएको छ। उहाँले विपदपछि केन्द्रीय सरकारलाई खोज्नुपर्ने अवस्था रहेको टिप्पणी गर्नुभयो। उहाँले निजी क्षेत्रका हेलिकप्टरलाई उद्धारमा प्रयोग गर्न सरकारले रोक लगाएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले उद्धारका लागि तालिम प्राप्त जनशक्ति र हेलिकप्टर भएका निजी क्षेत्रलाई परिचालन गर्न दिए थप प्रभावकारी उद्धार हुन सक्ने भए पनि सरकारको त्यसतर्फ ध्यान नगएको बताउनु भएको छ। अध्यक्ष ओलीले सुरुङमुनि तथा अन्य जोखिममुक्त क्षेत्रमा हेलिकप्टरबाट मात्र उद्धार सम्भव नहुने बताउनु भएको हो। उहाँले पीडितलाई आफन्तको खोजी गर्न समेत सरकारले नदिएको भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले एमालेका नेता तथा कार्यकर्ता र स्थानीय र प्रदेशका जनप्रतिनिधि र प्रभावित क्षेत्रमा काम उनीहरूले प्रभावित क्षेत्रमा काम गरिरहेको बताउनुभयो। विजय खबरमा अब पालो भएको छ मौसम खबरको। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा को प्रभाव रहेका कारण देशका अधिकांश क्षेत्रमा बादल लाग्ने तथा पानी पर्ने भइरहेको समेत जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आज पनि देशका पहाडी क्षेत्रमा बादल लाग्ने र कोशी बागमती लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने, गण्डकी प्रदेशको लगायत हिमाली भूभागहरूमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ भने बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा समेत वर्षा हुने जनाइएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। रसुवाका बाढी प्रभावितलाई गैंडाकोटे नगरपालिकाको 35 लाख सहयोग। मध्यबिन्दु प्रादेशिक अस्पताललाई करिब 7.5 लाखको सब व्यवस्थापन सामग्री उपलब्ध। बाढी पीडितका लागि गैंडाकोटका महिला समूह र टोल विकास संस्थाको सहयोग। बाढी प्रभावितको सहयोगार्थ एम बहादुर र गोमा कुमारीद्वारा 1,11,000 बढीको सहयोग चितवनमा रसुवा भोटेकोसी बाढी प्रभावितका लागि राहत सङ्कलन कक्ष स्थापना र कृष्णभरमा सडक भाँसिँदा पृथ्वीराज मार्ग अवरुद्ध वैकल्पिक बाटो खोजिँदै चितवनमा पहिचान नखुलेका 280 शवको व्यवस्थापन 12 शनाखत अवस्था सामुदायिक रेडियो विजय एफएम 101.6 विजय एफएमको फेसबुक पेज युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। माया कणेल बिदा हुन्छु। नमस्कार।
4: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
12: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
13: ल लिनुहोस्।
12: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
13: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
12: स्वाद मात्र होइन प्रेम पस्कने।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
14: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
14: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
14: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, कैडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
15: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
16: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
17: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
18: मेरो तोला कान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
15: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
19: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
20: मैले बुझिसकेँ बाबा, यहीँ गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यहीँ गएर हुन्न र?
19: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
21: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98-612-20-437।
22: जन्म
20: मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेद का घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौं।
20: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
3: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट एक नवलपुर।
22: ओहो दाई नमस्कार।
23: नमस्कार।
22: आराम हुनुहुन्छ?
23: आरामै छु।
22: घर त राम्रो बनाउनु भएछ?
23: अँ यसो भनौँ।
22: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
23: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
22: ए गजबको काम गर्दा रहेछन् त।
20: हजुर हामी कहाँ विद्युतीय सामग्री इलेक्ट्रोनिक्स हाउस वायरिंग मोटर रिवायरिंग इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप गैडाकोट 4 दर्शन चोक प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 071 68 139।
24: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
6: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
24: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोबेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29 163 98550 74 503 र 98511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: زي فان اكسايت دس ملفظ.
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहाले है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि

0: स्कूल कलेज का ड्रेस होलसेल तथा खुद्रा मूल्य में पाउन का साथ ही पर्दा कारपेट फिटिंग अब आपने शहर गैडाकोट में
1: संपर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैडाकोट 4 कांग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल रविन्द्र अधिकारी मोबाइल नंबर 98 550 54 692 र 98 550 54 968
2: अबे सर्प मार्नु आमा मार्नु नत्र टोक्छु यसले
3: नातिउ छोरा सर्पलाई के नगरेसम्म सर्पले के गर्दैन ल ऊ आफ्नो बाटो गइहाल्यो नि के गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्
2: विषालु हो कि होइन कसरी चिन्ने त आमा
3: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन एउटा हुन्छ करेत जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ अर्को हुन्छ गोमन जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ अनि अर्को हरियो जातिको सर्प यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प यसले डसेको बिरामी कमै मात्र पाइन्छ तर यसको डसाइ एकदम खतरनाक हुन्छ
4: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन् बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ
5: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन् तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नु पर्छ
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
6: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
7: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
8: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि त्यही गएर हुन्न र
7: ल ल गएर तुरुन्त बुक गरिहाल है
9: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
10: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापुचा सम्पर्क नम्बर 0785015 मोबाइल 98612 20437
11: जन्ममिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
12: एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि बसाइसरी आएको भए सोकको प्रमाणपत्र चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
13: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
14: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: सर, एउटा प्रश्न सोधौँ है।
8: सोध न
7: सर। यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
8: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
7: हस्, धन्यवाद सर।
9: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
11: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
10: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
6: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
5: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
6: सिद्धार्थ चस्मा घर
7: उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि, फोन 0785015 16, मोबाइल 98470223613।
9: विजय टाइम चेंज।

0: दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
1: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
0: धार्मिक पर्यटकीय गन्तव्य मौलाकाली।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
5: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
4: जाऊ न त जाऊ, तर शीतल शान्त

0: नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612204437।
1: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
2: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
3: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
4: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
3: भयो दाइ।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
3: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
2: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
1: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98 511 29 163, 98 550 74 503 र 98 511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
4: जय माता मौना काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौना कालीका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
6: घरै उज्यालो
7: दाइ, ए दाइ, होइन दाइ त बोल्नु नै हुन्न त।
8: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
7: होइन, कसरी यस्तो भयो भाउजू?
8: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै, सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
7: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
8: भन्न नि लाज हुन्छ बाबु, कुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
9: विद्युत चोरी गर्नु कानुनी अपराध हो, विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौँ।
10: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा प्रसारण गरेको हो।
11: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: DJ 淡静淡静विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन्ज चामल सेतो बरामा पनि उपलब्ध छ।
3: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
2: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
4: स्वाद मात्र होइन प्रेम पस्किने।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
8: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
6: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
5: ल ल, गएर तुरन्त बुक गरिहाल है।
7: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
8: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 4, मोबाइल 98612 20 437।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौँ।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
4: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

नया हुआ आगाज, बरसों बाद भी देखो मेरी ट्रैक्टर से ऊंची आवाज।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: Nada?
1: Vijay Tanchek.
2: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
3: अहिले दिउँसोको 2 बज्यो
4: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
5: जापानीज भाषा कहाँ
4: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
5: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 056-558-894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 078-50-12-94 मोबाइल 98029-33-8-94
6: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
7: बगैचा एडभेन्चर रिसोर्ट
6: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
7: बगैचा एडभेन्चर रिसोर्ट
6: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
7: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैंडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696 दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
8: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाटै उपचार RCT गरिने
7: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
8: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर CMC हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98013-63412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
9: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
10: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
9: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
10: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि
11: ए ल ल जाऊ जाऊ जाऊ
12: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
2: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-04 मोबाइल 98612-204437
10: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
10: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
9: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
11: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी। फोन 0785012026। वेबसाइट www.maulakalika.org.np।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्तापूर्व।
2: ओहो दाई, नमस्कार।
3: नमस्कार,
2: आराम हुनुहुन्छ?
3: आरामै छु।
2: घर त राम्रो बनाउनु भएछ?
3: अँ, यसो भनौँ।
2: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
3: अँ, यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
2: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनका लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीला चोक नारायणगढ, फोन 056-5598-833 र 5598-834।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98555 54692 र 98555 54968।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, एकै 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
8: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 54934।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
3: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
0: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर, गैराकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550 74503 र 98511 84503।
13: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विजय टाइम चेक।
1: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
14: अहिले दिउँसोको 3 बज्यो।

0: विजय एफएम 101.9
1: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
2: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
2: बगैचा एडभेन्चर रिसोर्ट
1: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: मेरो तोला जान्त सिना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
7: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
8: मैले बुझिसकेँ बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गर हुन्न र
7: ल ल गएर तुरुन्त बुक गरिहाल है
9: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
1: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 चार मोबाइल 98612-20437
10: ए भुजेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
11: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
10: भयो दाई
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: बालबालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
1: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: ल है म आइपुगे। सर्पले डसेको बिरामीले बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो।
3: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ। बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
2: हुन्छ हुन्छ। ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस्, अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
4: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
2: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
3: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
2: ल उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
4: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौँ, नत्र ढिलो हुन्छ।
5: सर्पले डसिहालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बिचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याऊ, जीवन रक्षा गरौं।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
9: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो सहरीकरण र वन विनाशले खाने पानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ, स्वच्छ पानी सबैको पहुँच।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: एफएम 101.6
1: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तँलाई जान्दछन् पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: जय माता मौना काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
13: विजय टान्चे।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
14: अहिले दिउँसोको 4 बज्यो।

बन्द राखी व्यापार गर्छु भने, घरबारी बन्द राखी व्यापार गर्छु भने, व्यापार सफल रूपमा हुन्छ।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: आँख मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
4: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
5: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
4: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9/85, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
7: ल है, म आइपुगे। सर्पले डसीको बिरामीलाई बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो।
8: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौँ। बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
7: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस्, अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
9: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
7: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चारपाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
8: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
7: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
9: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौँ, नत्र ढिलो हुन्छ।
10: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बिचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउ, जीवन रक्षा गरौं।
11: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् SNAKEBITE nepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
12: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
13: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
14: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.6 सामुदायिक रेडियो।
1: बाल बालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैडाकोट, नवलपुर।
8: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
9: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
8: हिंसा सहेर नबसौँ, विभेद मुक्त समाज निर्माणमा जुटौँ।
9: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुन त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौँ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
12: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
11: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
12: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-513-412, मोबाइल 9803-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
13: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
14: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
15: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
16: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
17: सर्जरी सम्बन्धी सेवा,
16: हाड जोडी सम्बन्धी सेवा,
17: स्त्री तथा प्रसूति रोग सेवा,
16: बाल रोग सेवा,
17: न्युरो सर्जरी सेवा,
16: न्युरो साइकेट्रिक सेवा,
17: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
15: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 0656 25514 र 525517।
18: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
19: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
20: अहिले साँझको 5 बज्यो।

बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0785012294 मोबाइल 9809233894

0: मेडिक्स 1.6
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली।

0: कालीगण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
1: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
0: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
1: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
0: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
1: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
2: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
3: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
2: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
4: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
5: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98554 503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
6: ओहो मुसाको दिरा चाहिँ हेर्नु त।
7: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
6: ओहो हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
7: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाइ गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला। हुन्न?
6: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
7: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
6: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
8: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
9: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
6: मेरो तोला कान्तसेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। सडक आवागमनको लागि हो, यदि तपाईँले यसको दुरुपयोग गरी यसमा अवरोध वा क्षति पुर्याउनु भएमा तपाईँकै कारणले दुर्घटना हुन गई कसैको ज्यान जान वा अङ्ग भङ्ग हुन सक्छ।
9: त्यसैले एक उत्तरदायी नागरिकको हैसियतले सडक सुरक्षित बनाउन सहयोग गर्नुहोस्, सचेत नागरिकको परिचय दिनुहोस्।
10: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
0: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
10: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
0: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
11: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
8: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
0: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
12: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।
13: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
14: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
15: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
16: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
17: सर्जरी सम्बन्धी सेवा,
16: हाड जोडी सम्बन्धी सेवा,
17: स्त्री तथा प्रसूति रोग सेवा,
16: बाल रोग सेवा,
17: न्युरो सर्जरी सेवा,
16: न्युरो साइकेट्रिक सेवा,
17: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
15: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
18: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
1: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
18: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
8: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855774503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
19: अहिले साँझको 6 बज्यो।

0: तपाईले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
7: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली। मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा माया कडेलको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। तीजमा तडक भडक नगर्न गैंडाकोट नगरपालिकाको अनुरोध। मौला कालिका मन्दिरद्वारा विपद उद्धार कोषमा 1,47,047 रुपियाँ सहयोग। किसान सहकारीका कर्मचारीद्वारा बाढी प्रभावितलाई 2,01,000। भोटेकोशी बाढीमा 1,003 जनाको शव फेला। 11,884 जनाको उद्धार। देवचुलीमा पहिचान हुन नसकेका 55 शवको व्यवस्थापन। त्रिशुलीको कटानले नौबिसे मलेखु सडक 3 ठाउँमा भासियो। कृष्णभीर पहिरोले अवरुद्ध। पृथ्वी राजमार्ग खोलाउन कम्तीमा 15 दिन लाग्ने।
1: हरिहर मन्दिरको सूचना। यही भाद्र 19 गते हरिहर मन्दिर परमानन्द सन्यासाश्रम गैंडाकोट 7 मा भगवान् श्रीकृष्णको पूजा अर्चना, 12 घण्टे अखण्ड हरिनाम संकीर्तन, लक्ष्यदीप प्रज्वलन, सत्सङ्ग कार्यक्रम र वार्षिकोत्सव सहित श्रीकृष्ण जन्माष्टमी पर्व भव्य रूपमा मनाउने कार्यक्रम रहेको हुँदा सम्पूर्ण भक्तजनहरूलाई आफ्नो सपरिवार सहित सहभागी भई पूजा अर्चना गर्नुहुन हार्दिक निमन्त्रण गर्दछौँ। विशेष कार्यक्रमहरू यही भाद्र 19 गते बिहान 6 बजे दैनिक पूजा अर्चना, 7 बजे वार्षिकोत्सव, 8 बजे 12 घण्टे अखण्ड श्री हरिनाम संकीर्तनको प्रारम्भ, मध्याह बाह्र बजे ब्रह्माण्ड नायक भगवान श्रीकृष्णको पूजा अर्चना, साँझ भजन कीर्तन सहित कथा प्रवचन र श्रीकृष्ण भगवानको जन्मोत्सव विशेष कार्यक्रम रहनेछ। श्री हरिहर मन्दिर परमानन्द सन्यासाश्रम गैंडाकोट 7 नवलपुर।
2: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नुहुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
0: विजय खबरमा अब खबर विस्तारमा। सुरुमा गैंडाकोट नगरपालिकाले हालै देशमा आएको बाढीको कारणले शोकमग्न बनेको देशमा, विपत्तिले शोकमग्न बनेको देशमा तीज तडक भडक गरेर नमनाउन आग्रह गरेको छ सोही प्रसङ्गबाट। हालै आएको विनाशकारी बाढीको शोकलाई मध्यनजर गर्दै गैंडाकोट नगरपालिकाले यस वर्षको तीजमा कुनै पनि प्रकारको तडक भडक र सार्वजनिक कार्यक्रम नगर्न नगरवासीमा आग्रह गरेको छ। गत भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा ठुलो दनझनको क्षति गरेको छ। देश नै यस्तो प्राकृतिक विपद र शोकको अवस्थामा विपत्तिमा रहेको बेला चाडपर्वका नाममा तडक भडक गर्दा पीडित परिवारजनमा अझ गहिरो मानसिक असर पर्न सक्ने भन्दै नगरपालिकाले यस्तो गतिविधि नगर्न ध्यान आकर्षण गराएको छ। नगर प्रमुख मदन भक्त अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार भदौ 15 गते बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका स्थानहरूमा गरिने औपचारिक र अनौपचारिक कुनै पनि तडक भडक सहितका कार्यक्रम नगर्ने निर्णय गरेको छ। यस संवेदनशील अवस्थामा चाडपर्वको नाममा हुने फजुल खर्च र तडक भडकलाई पूर्ण रूपमा निरुत्साहित गर्दै नगरपालिकाले यो अपिललाई सकारात्मक रूपमा लिई पूर्ण रूपमा पालना गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गरेको छ। विज्ञप्ति मार्फत नगरपालिकाले बाढीमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकहरूको शीघ्र खोजी उद्धार तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना समेत गरेको छ। रसुवाको भुटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज उद्धार र पुनस्थापनाका लागि विनय त्रिवेणी गाउँपालिकाले 32,30,000 राहत रकम उपलब्ध गराउने भएको छ। गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक एवं कर्मचारीहरूका तर्फबाट एकमुष्ट सङ्कलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने निर्णय गरिएको हो। गैंडाकोटमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मौला कालिका मन्दिर व्यवस्थापन समितिले बाढी तथा विपद प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,47,047 रुपियाँ सहयोग गरेको छ। धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले सामाजिक उत्तरदायित्व अन्तर्गत विपदको समयमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषको खातामा जम्मा गराएको समितिका अध्यक्ष खगराज कर्णेलले जानकारी दिनुभएको छ। खगेन्द्र दास कर्णेलले जानकारी दिनुभएको छ। गैंडाकोटको मौलाकालिका मन्दिर धार्मिक आस्थाका साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रका रूपमा समेत परिचित रहेको छ। मन्दिरबाट हुने धार्मिक तथा सामाजिक गतिविधिसँगै विपदका बेला सहयोगको कार्यलाई समेत निरन्तरता दिएको समितिले जनाएको छ। गैंडाकोटी स्थित किसान बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरूले बाढी प्रभावितका लागि 2,01,111 रुपियाँ सहयोग गर्ने भएका छन्। विपदको कठिन घडीमा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले कर्मचारीहरूले व्यक्तिगत रूपमा रकम जुटाएर मानवीय सहायता उपलब्ध गराउन लागेका हुन्। कर्मचारीहरूले आफ्नो तर्फबाट सङ्कलन गरेको रकम बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रदान गर्ने र यसले सहयोग पुग्ने विश्वास समेत लिएका छन्। रसुवाको भुटेकोसी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म 1,003 जनाको मानवीय क्षति भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। प्राधिकरणले सार्वजनिक गरेको आज दिउँसो 1 बजेसम्मको खोज उद्धार तथा राहत सम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अङ्ग फेला परेका छन्। फेला परेका सम्बन्धे रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 रहेका छन्। चितवन लगायतका स्थानमा विभिन्न मानव अङ्ग समेत फेला परेको प्राधिकरणले जनाएको छ। बाढी तथा विपदका घटनामा हालसम्म 279 जना घाइते भएका छन्। विभिन्न अस्पतालबाट 168 जना डिस्चार्ज भइसकेको समेत जनाइएको छ। यस्तै गरेर प्राधिकरणका अनुसार हालसम्म 11,884 जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हवाई माध्यमबाट मात्रै 3,509 नेपाली र 273 विदेशी नागरिकको उद्धार गरेको समेत जनाएको छ। यस्तै यता देवचुली नगरपालिका क्षेत्रमा पर्ने दिब्बे मध्यवर्ती सामुदायिक वनको नारेडी नदी किनार क्षेत्रमा रसुवाको बाढीमा परि बगाएर ल्याइएका पहिचान हुन नसकेका 55 शवको व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेका शवहरूलाई हरेक शवमा छुट्टा छुट्टै पहिचान ट्याग लगाएर सुरक्षित रूपमा व्यवस्थापन गरिएको जनाइएको छ। पछि शवको डिएनए परीक्षण मार्फत आफन्तसँग मिलान भएमा आवश्यक प्रक्रिया पूरा गरी आफन्तलाई बुझाउन सकिने गरी व्यवस्थापन गरिएको हो। सब व्यवस्थापन गरिएको क्षेत्रलाई थप सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र देवचुली नगरपालिकाको समन्वयमा तारबारसहित सुरक्षित बनाउने तयारी गरिएको छ। बाढीका कारण विभिन्न स्थानबाट बगाएर ल्याइएका शवहरूको पहिचान तथा व्यवस्थापनमा चुनौती देखिएको अवस्थामा शवमा पहिचान ट्याग राखिएकाले आगामी दिनमा आफन्त पहिचान गर्न सहज हुने अपेक्षा गरिएको छ। यसैबीच रसुवा बाढी सम्बन्धी जानकारीका लागि प्रेस ब्रिफिङमा हुनुहुन्छ गृहमन्त्री सुदन गुरुङ।
3: एटलिस्ट कुनै होल बनाउन सकेर हामीले त्यहाँबाट राशनहरू केही ड्रप गर्न सक्यौँ भने, एयरहरू सप्लाई गर्न सक्यौँ भने पनि केही सम्भव छ कि, सम्भावना छ कि भनेर हामीले राज्यले प्रयास गरि नै रहेको अवस्था छ। अहिले पनि त्यही काम गर्नु भइरहेछ उहाँहरू। र यो हिजो पनि तपाईँले देख्नुभयो होला, अहिले हाम्रो चिरेश्वरनी साथीहरूले नेपाल आर्मीले नै हजुरहरूले ब्रिफिङ गर्ने नै हुन्छ, त्यसको बारेमा विस्तृत रूपमा हाम्रो इन्डियन टोली चाइनिज टोलीहरू पनि गएको थियो र यस एकदम भ्रम सर्ने कामहरू भइरहेछ, जहाँ चाहिँ नेपाल सरकारले चाहिँ हाम्रो रेस्क्यु टिमहरूलाई चाहिँ हामीले आउनु दिन्नौँ, हामीलाई चाहेन भनेर भनेको कुराहरू नै हामीले सुन्यौँ। त्यस्तो हामीले गरेको छैनौँ, हामीले ओपन राखेको छौँ यसको लागि, रेस्क्यूको लागि। भोलिपल्ट इन्डियन साइडहरूले चाइनिज साइडले भन्ने बित्तिकै उहाँहरूलाई प्लिज आइदिनुहोस् भनेर हामीले रिक्वेस्ट गरौँ, उहाँहरू पनि आउनु भयो र त्यसपछि थर्ड डेदेखि त उहाँहरू कामतिर लागि पनि सक्नु भएको थियो, त्यसको सर्भेहरू गर्नेदेखि लिएर कहाँबाट छिर्ने कसरी गर्ने रेस्क्यू प्लान गर्नेदेखि लिएर, र हिजो जाँदाखेरि पनि तपाईँको उहाँहरूले के भन्नुभएको थियो भन्दाखेरि चाहिँ एकदमै गाह्रो छ, भित्र तपाईँको दलदलै दलदल छ, माटो लेभल माथिसम्म छ र त्यसपछि पनि भित्र ढुङ्गा ठुल्ठुलो छ जसले गर्दा हामीले अझै भित्र गर्न सकेछौँ, त्यही पनि प्रयास गर्छौँ भनेर उहाँहरूले पनि भन्नुभएको छ। त्यसमा नेपाल आर्मीले लिड लिइराख्नु भएको छ भने तपाईँको इन्डियन फोर्सेसहरूदेखि लिएर तपाईँको चाइनिज फोर्सेसहरूले चाहिँ उहाँहरूलाई सपोर्टको रूपमा र टेक्निकली हेल्प गर्नेदेखि लिएर उहाँहरू आफै पनि भित्र गएर उहाँहरू पनि आफै लागिराख्नु भएको छ र डेड बडिजहरूको पनि कुराहरू हामीले सुनिरहेको छौँ, जहाँ चाहिँ तपाईँको डेड बडिजहरू किन चाँडो उठाएनौँ, किन यो चाँडो भएन भन्ने कुराहरू, यो यो ड्यामेजको स्केल हेर्नु हजुरहरूले होइन, नेपालले हामीले जहिले पनि यो हामीले एकदम यो प्राकृतिक प्रकोपको जुन चाहिँ डिजास्टरको जुन चाहिँ इम्प्याक्टहरू छ यसले जहिले पनि हामीले नेपालले सफर गर्नुपर्छ, यो ग्लोबल वार्मिङले गर्दा हामीले सफर गर्नु, हाम्रो जनताले जहिले पनि नेपालले सफर गर्नुपर्छ, एभ्री इयर हरेक वर्ष केही न केही भएकै छ, ठुलो भएको छ होइन, अनि हामीले सफर गर्दै गर्दाखेरि हाम्रो हामीले आफ्नो रिसोर्सेसहरूलाई म्याक्सिमम् युज गर्नेसम्म अहिले यसपालि हामीले युज गरेकै छौँ, तर यो गर्दा गर्दा पनि तपाईँको स्केल अफ ड्यामेज र यसको यो यो बाढीको स्केल तपाईँहरूले पनि थाहा छ, यो अहिलेसम्म हाम्रो नेपालमा हाम्रो हाम्रै कार्यकालमा चाहिँ हामीले अहिलेसम्म जन्मेदेखि अहिलेसम्म यत्रो ठुलो चाहिँ बाढी चाहिँ अहिलेसम्म हामीले कसैले पनि देखेको पनि छैनौँ, कल्पना गरेको पनि थिएनौँ होइन, त्यही भएर यो एकदम ठुलो छ, हामीले आफ्नो सक्ने गरेको छौँ। तर अब यसमा भन्दै गर्दाखेरि हजुरहरूले एउटा विचार गर्नुपर्ने कुरा के छ भन्दाखेरि चाहिँ हेलिकप्टर प्र्याक्टिकल्ली हामीले देखेको कुरा, मैले व्यक्तिगत रूपमा मैले त्यहाँ देखेको कुरा, कतिवटा कुराहरू बडिज यस्तो छ किन गर्नु भएन, मैले पनि आफै सुरक्षा संयन्त्रलाई हजुरहरूको मिडिया मार्फतमै यस्तो धेरै कुराहरू देखेपछि यस्तो भइरहेछ किन नगरेको हामीले भनेर भन्दाखेरि उहाँहरूले पनि भन्नुहुन्छ सर त्यहाँ दलदल छ, दलदलमा हामीले कसरी गरेर त्यहाँ गर्नु, त्यही पनि क्रल गर्दै उहाँहरूले जानुहुँदो रहेछ, गइसकेपछि बडी ल्याउनु पऱ्यो, बडीलाई तानेर ल्याउनु पऱ्यो त्यो दलदलमा फस्ने अर्को डर होइन, यस्तो हुँदा हुँदा पनि हाम्रो सुरक्षाकर्मीहरूले काम गर्नु भइरहेछ, अहिले लिमिटेड रिसोर्सेसहरूको बावजुद पनि उहाँहरूले त्यो बडीहरू एकदमै अर्डर आइसकेको अवस्थामा, त्यही पनि उहाँहरूले आफ्नो आफ्नै मान्छे हो भनेर उहाँहरूले सुरक्षाकर्मीहरूले काम काम गरिराख्नु भएको छ। पूर्व सूचनाको कुराहरू पनि यहाँ बेसी सुनिरहेको छु मैले, पूर्व सूचना किन गरेन भनेर, पूर्व सूचना पनि हामीले तपाईँको एसएमएस हाम्रो तपाईँको लगभग तपाईँको कतिमा 915 सबैजनाको एसएमएस गएको छ, 915 गएकै छ एसएमएसहरू गएको छ, हामीले त्यसपछि सुरक्षाकर्मीहरूलाई सबै ठाउँमा परिचालन गरेर नदीको तिरमा तपाईँको कोरिडोरतिर हामीले सबै माइकिङ गर्नुभएको छ, यसमा हाम्रो छजनामा तपाईँको चारजना हाम्रो सुरक्षाकर्मीहरू बगाएको अवस्था छ, उहाँहरूले माइकिङ गर्दै हिँडेको भरमा भरले गरेर माइकिङ गरेकै आफ्नो जनताको रक्षा गर्नको लागि उहाँहरूले माइकिङ गरेको गरिराख्नु भएको अवस्थामा उहाँहरूले बाढीले बगाएको अवस्था छ।
0: रसुवा बाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको 900 मलेखु सडक खण्डमा 3 ठाउँमा सडक भाँसिएको छ। मुगलिनबाट 23 किलोमिटर काठमाडौँतर्फ पर्ने कृष्णभीरमा त्यसबाट सबैभन्दा बढी क्षति पुगेको छ। नागढुङ्गा मुगलिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार कृष्णभीरमा झन्डै 200 मिटर सडक भाँसिएको छ। सडकको भित्तोको डाँडा समेत चिरिएको छ। मलेखुबाट 3 किलोमिटर मुगलिनतर्फ पर्ने शीतल बजारमा पनि सडक 50 मिटर हाराहारीमा भाँसिएको छ। मलेखु पुलबाट 1 किलोमिटर काठमाडौँतर्फ परेवा भिरमा पनि 100 मिटर सडकको छेउ भाँसिएको छ। यस खण्डका प्रमुख डिभिजनल इन्जिनियर सजना अधिकारी अहिले तिर्सुली नदीले कृष्णभीर लगायतका ठाउँमा कटान जारी नै रहेको बताउनुहुन्छ। ग्रेगान सहितको बाढीले कृष्णभीरमा नदी किनारमा लगाइएको रिटेनिङ वाल बगाएको छ। अहिले पानीको बहावले हानि रहेको छ। नदीको सतह घट्ने र बढ्ने भइरहेको भन्दै उहाँले सडकको फेदमा कटान गरिरहेको बताउनुभयो। चट्टान भएको ठाउँमा क्षति पुर्याउन नसके तापनि कमजोर ठाउँमा नदीले कटान गरिरहेको इन्जिनियर अधिकारीले बताउनु भएको छ। यस वर्ष तोर्सुले नै धार परिवर्तन गरेर ओल्लो छेउको सडकको भित्तोमा केन्द्रित भएको छ। त्यसबाट सडक मुनिको भागमा क्षति पुगेको आयोजनाका इन्जिनियर मिश्रले बताउनुभयो। आयोजनाको पूर्वी खण्डका इन्जिनियर राजीव मानन्दर परेवा भीरमा सडकको नदीपट्टिको भाग भाँसिएको बताउनुहुन्छ। 100 मिटर हाराहारी सडक भाँसिएर कालोपत्रे समेत झरेको छ। त्यस ठाउँमा थप क्षति र जोखिम हुने भन्दै अत्यावश्यक बाइकका सवारी रोकिएको समेत जनाइएको छ। तलबाट काम गर्न सक्ने अवस्था नभएकोले भित्तो केही काटेर तल सम्भाएर साँझसम्ममा सडक तयारी गर्ने तयारी गरिएको भए पनि काम अहिले पनि भइरहेको छ। सो ठाउँमा भित्तोपट्टि रहेका बिजुलीका पुल सार्ने तयारी समेत गरिएको हो। त्यस खण्डको दुई ठाउँमा मर्मत गर्न सकिए पनि कृष्णभीर तत्काल सञ्चालन गर्न नसकिने भएको छ। गोर्खातर्फबाट वैकल्पिक सडक सञ्चालनका लागि अध्ययन थालिएको छ। त्यतातर्फका सडक मध्ये उपयुक्त सडकलाई तत्काल मर्मत गरी वैकल्पिक सडक बनाउन लागि हो। राजधानीको लाइफ लाइनको रूपमा रहेको त्यस सडक हुँदै दैनिक करिब 14,000 हाराहारी सवारी सञ्चालन हुँदै आएका छन्। कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन भने कम्तीमा 15 दिन लाग्ने भएको जनाइएको छ। श्री देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनीको 25 वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। ढोडेनी बहुद्देश्य सभाहालमा सम्पन्न सभामा उत्कृष्ट 4 उपभोक्ता सदस्य तथा 2 संस्थापकहरूलाई सम्मान गरिएको छ। कार्यक्रममा डिभिजन वन कार्यालय नलप्रासी पर्दकाट सुस्ता पूर्वका डिभिजनल वन अधिकृत विष्णु प्रसाद अधिकारीले वन संरक्षणसँगै उपभोक्ताले प्राप्त गर्ने लाभलाई व्यवस्थित र दिगो बनाउनु पर्नेमा जोड दिनुभएको छ।
4: यो संरक्षण गर्ने काम, सम्वर्धन गर्ने काम, सदुपयोग गर्ने काम जुन कामहरू छन् यसमा एउटा चाहिँ वन क्षेत्रको संरक्षणको विषय कुरा गर्दाखेरि यहाँले चाहिँ आग लागिबाट वन क्षेत्रको चाहिँ संरक्षण गर्नुभएको छ। यसलाई आफ्नै जीवनमा चाहिँ कसरी व्यवस्थित गराउने, कसरी चाहिँ आगलाई हुन नदिने भन्ने त्यो विषयमा चाहिँ ध्यान दिनुहुन्छ। त्यस्तै गरेर यो अतिक्रमण नियन्त्रण चाहिँ गर्नको लागि चाहिँ यहाँले पर्याप्त ध्यान गर्नुहुन्छ र नयाँ चाहिँ अतिक्रमण हुन नदिने र पुरानो चाहिँ अतिक्रमणलाई कसरी त्यसलाई चाहिँ बिस्तारै हटाउन जाने त्यसमा चाहिँ यहाँले चाहिँ ध्यान केन्द्रित गर्नुहुन्छ, सचेत हुनुहुन्छ। त्यसै गरेर अब यो हाम्रो चाहिँ यो अनियन्त्रित निकासी हुने यो वन पैदाको चाहिँ सदुपयोग हुनलाई चाहिँ असल अवस्था हुने ती अब ती विषयहरू छन् तिनमा चाहिँ ध्यान दिनुहोला। सम्बोधन भनेर भनेपछि हामीले चाहिँ वन क्षेत्रलाई चाहिँ बढाउने विस्तार गर्ने कामहरू ती कामहरू चाहिँ पर्छन्। वनको चाहिँ उत्पादकत्व बढाउने काम चाहिँ सम्बोधनको कामहरू पर्छन्, यहाँहरू चाहिँ गर्नुपर्ने भएको छ र यसमा चाहिँ ध्यान दिनुहोला यहाँहरू। र त्यसपछि गएर अब यो सदुपयोग चाहिँ विषय त अब आन्तरिक खबर बाह्य खबर सबै अब नियम
0: गैंडाकोट 3 वडाध्यक्ष शिवकान्त तिवारीले सामुदायिक वनको संरक्षण र विकासमा सबै उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै वनले स्थानीयको आय आर्जन र जीविकोपार्जनमा समेत योगदान पुर्याउनु पर्ने धारणा राख्नु भएको छ। सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ नवलपुरका उपाध्यक्ष कमल बाचेले वातावरण संरक्षणसँगै सामाजिक तथा आर्थिक क्षेत्रमा सामुदायिक वनको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो। नन्दन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिमाया अधिकारीले वन संरक्षणमा उपभोक्ता बीच एकता सहकार्य आवश्यक रहेको बताउनुभयो। कालीगण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यनाथ तिवारीले नयाँ पुस्तालाई वन तथा वातावरण संरक्षणप्रति सचेत बनाउनु पर्नेमा जोड दिनुभएको छ। समूहका अध्यक्ष नरबहादुर मुक्मी मगरले 25 वर्षको अवधिमा संरक्षण विकास र उपभोक्ताको हितमा विभिन्न काम गर्दै आएको बताउँदै आगामी दिनमा उपभोक्ताको आवश्यकता र अपेक्षा अनुसार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सभामा सचिव कल्पना गुरुङले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्ण बहादुर विकले आर्थिक प्रतिवेदन र आन्तरिक लेखा समितिका संयोजक ठाकुर प्रसाद रिमालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष सुमित्र मिश्रले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण शम्भु तिवारीले गर्नुभएको थियो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।
5: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
6: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फनपार्क छ नि, त्यही गरौँ न र।
5: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
7: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट ५ गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
8: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
9: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैंडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
8: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
10: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98555-54692 र 98555-54968।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। गैंडाकोटमा रहेको सहमति संस्थाको समन्वय र वन हार्ट वर्ल्ड वाइड संस्थाको सहयोगमा सब व्यवस्थापनमा आवश्यक पर्ने अत्यावश्यक चिकित्सकीय सामग्रीहरू नवलपुरको डन्डामा रहेको मध्यबिन्दु प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको छ। उक्त सामग्रीहरू आज बिहान मध्यबिन्दु अस्पतालमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको हो। सहमति संस्थाका अध्यक्ष बुद्धिराम कुमालले अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरेलाई ती चिकित्सकीय सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो, जसमा सब व्यवस्थापनमा प्रयोग हुने डिस्पोजेबल सर्जिकल गाउन, हेड क्याप, विभिन्न साइजका सिरिन्जहरू, ग्लब्स, फेस मास्क, जिपलक, डेड बडी ब्याग, पिपिई, पोलिलिथिन ब्याग, एयर फ्रेसनर, ओआरएस, सेनिटाइजर, सोडियम हाइपो चियारोराइट सोलुसन, ब्ल्याक फेनेल, व्हाइट फेनेल र लिक्विड ह्यान्डवास लगायतका सामग्रीहरू रहेका छन्। सहमतिले अस्पताललाई झन्डै साढे सात लाख पर्ने सामग्रीहरू हस्तान्तरण गरेको। स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गर्दै सहमतिका अध्यक्ष बुद्धिराम कुमारले स्वास्थ्य सामग्रीहरू ह्यान्डओभर गर्नुभयो। उहाँले समन्वयमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो। यस्तै गरेर अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरेले कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका पनि सामग्रीहरूले सहज हुने बताउनु भएको छ। उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धि सागर पोखरेल, नेपाल पत्रकार महासंघका गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट मेसु डाक्टर स्मिता नेउपाने, नर्सिङ प्रमुख शान्ति भण्डारी, जिल्ला रेड क्रसका पूर्व सभापति ऋषिराम कडेल, पतञ्जलि योगपीठ गण्डकी प्रदेशका उपाध्यक्ष गणेश आचार्य, प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज अधिकारी, सहमतिका उपाध्यक्ष बेलप्रसाद पौडेल र सहमतिका पूर्व उपाध्यक्ष नगेन्द्र रिजाल लगायतको सहभागिता रहेको थियो। स्वास्थ्य सामग्रीबारे जानकारी दिँदै सहमतिका सल्लाहकार एवं पूर्वाध्यक्ष करुणा सागर सुवेदीले सब व्यवस्थापनमा आवश्यक पर्ने चिकित्सकीय सामग्रीको अभावले समस्या भइरहेको समस्या भइरहेको अवस्थामा अस्पतालको माग र आशयका आधारमा वन हट र सहमति संस्थाले ती सामग्रीहरू अस्पताललाई प्रदान गरेको बताउनुभयो। छ दिनअघि रसुवाको भुटेको सीबाट बगेर यहाँ आइपुगेका 200 बढी शवको व्यवस्थापनको काम काउसुते देवचुलीमा भइरहेको छ। र समाहालाई आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीडितहरूको सहयोगार्थ भरतपुर दुई क्षेत्रपुर स्थित फोप्स कलेजले एक वृहत रक्तदान कार्यक्रम गरेको छ। मानवीयताका लागि रसुवाका लागि भन्ने मूलनाराका साथ आयोजना गरिएको यस कार्यक्रममा विद्यार्थी शिक्षक कलेजका कर्मचारीका साथै स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको थियो। आयोजकका अनुसार उक्त कार्यक्रममा 50 रक्तदाताले रक्तदान गरेका छन्। सभामुख डोलप्रसाद अर्याल डिपीले हालै आएको भीषण बाढी तथा विपदबाट प्रभावितहरूको उद्धार राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोपोद्धार कोषमा जम्मा गर्ने निर्णय गर्नुभएको छ। राष्ट्रिय बाल अधिकार परिषदले भुटेको सीबाडी प्रभावित क्षेत्रका बालबालिकाको तस्विर तथा श्रव्य दृश्य सामग्री सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा पोस्ट नगर्न सम्बन्धित सबैमा अपिल गरेको छ। परिषदका अधिकृत एवं सूचना अधिकारी रामबहादुर चन्दले आज एक सूचना जारी गर्दै बालबालिकाको गोपनीयता राख्नुपर्ने भएकाले त्यस्ता सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गर्नुभएको हो। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। तिजमा तडक भडक नगर्न गैडाकोट नगरपालिकाको अनुरोध। मौलाकालिका मन्दिरद्वारा विपद उद्धार कोषमा 1,47,047 रुपियाँ सहयोग। किसान सहकारीका कर्मचारीद्वारा बाढी प्रभावितलाई 2,01,000। भुटेको सिबाडीमा 1,003 शव फेला। 11,884 जनाको उद्धार। देवचुलीमा पहिचान हुन नसकेका 55 शवको व्यवस्थापन। त्रिशुलीको कटानले 900 मलेखु सडक 3 ठाउँमा भाँसियो। कृष्णवीर पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 15 लाग्ने। र देउराली सामुदायिक वनको 25 वार्षिक साधारण सभा सम्पन्न। सहमतिले मध्यबिन्दु अस्पताललाई हस्तान्तरण गरियो सब व्यवस्थापन सामग्री। अवस्था सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरेकै साथ प्रसारण भइरहेको बेलुका 6:30 विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। माया कणेल बिदा हुन्छु। नमस्कार।
11: विजय विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437।
12: अहिले साँझको 7 बज्यो।
13: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
14: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
16: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
17: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
18: मेरो तोला कान्तसेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ।
15: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
13: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
9: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
13: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
19: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511 29163, 98550074503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
20: ल है, म आइपुगे। सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो।
21: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौँ, बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
20: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
22: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
20: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
21: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
20: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
22: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौँ, नत्र ढिलो हुन्छ।
23: सर्पले डसिहालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बिचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउ, जीवन रक्षा गरौँ।
24: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
25: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन्ज चामल सेतो बरामा पनि उपलब्ध छ।
1: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने,
3: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
4: जापानिज भाषा कहाँ?
3: हजुर, एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
4: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
5: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 9809233894।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधी खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
9: मेरो तोला जान्दछैन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855505934।
11: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
12: सर, एउटा प्रश्न सोधौँ है?
13: सोधन।
12: सर, यो फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ?
13: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
12: हस्, धन्यवाद सर।
14: कैलाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82693 98570 82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता न्यौपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 50934
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
7: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
6: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
7: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
8: ए ल ल जाऊ जाऊ जाऊ
9: सबैजना हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612 20437
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
10: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
11: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
11: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
10: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि

0: इला रिसोर्ट मौलाकाली,
1: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इला रिसोर्ट मौलाकाली, मौलाकाली केवलकार, गैंडाकोट एक, नवलपुर।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
3: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
4: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
5: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
6: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
7: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

हरिहर मन्दिरको सूचना यही भाद्र 19 गते हरिहर मन्दिर परमानन्द सन्यासाश्रम गैंडाकोट साथमा भगवान श्रीकृष्णको पूजा अर्चना 12 घण्टे अखण्ड हरिनाम संकीर्तन लक्ष्यदीप प्रज्वलन सत्सङ्ग कार्यक्रम र वार्षिकोत्सव सहित श्रीकृष्ण जन्माष्टमी पर्व भव्य रूपमा मनाउने कार्यक्रम रहेको हुँदा सम्पूर्ण भक्तजनहरूलाई आफ्नो सपरिवार सहित सहभागी भई पूजा अर्चना गर्नुहुन हार्दिक निमन्त्रण गर्दछौ। विशेष कार्यक्रमहरू यही भाद्र 19 गते बिहान 6 बजे दैनिक पूजा अर्चना, 7 बजे वार्षिकोत्सव, 8 बजे 12 घण्टे अखण्ड श्री हरिनाम संकीर्तनको प्रारम्भ, मध्याह बाह्र बजे ब्रह्माण्ड नायक भगवान श्रीकृष्णको पूजा अर्चना, साँझ भजन कीर्तन सहित कथा प्रवचन र श्रीकृष्ण भगवानको जन्मोत्सव विशेष कार्यक्रम रहनेछ। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट 7 नवलपुर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढीबाट क्षति पुगेका रसुवा नुवाकोट धादिङका मुख्य सडक मर्मत तथा वैकल्पिक सडक सञ्चालनको काम तीव्र। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरुद्ध भएको सडक खुलाउन कम्तीमा दुई हप्ता लाग्ने।
1: सुचारू गर्ने गरी अगाडि बढाउने हाम्रो लक्ष्य रहेको छ, त्यही अनुसारको काम अगाडि बढेको अवस्था।
0: पूर्वाधार विकास मन्त्रालयद्वारा बाढी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान।
2: जस्तै अहिले सबै पहिचान नभएका शवहरूको डिएनए प्रोफाइलिङ गरेर राखिएको छ।
0: सम्भावित विपदमा ध्यान दिएर चीन सरकारद्वारा नेपाल चीन उत्तरी नाका तातोपानी पारीको झाग्मु बन्दरगाह अनिश्चितकालका लागि बन्द। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुँदै
3: यति बेला चाहिँ विशेष गरी बागमती प्रदेशका पनि केही स्थानहरूमा, गण्डकी प्रदेशको केही स्थान, लुम्बिनी, कोशी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यम वर्षा भएको देखिन्छ भने आज।
0: र रुसले कियेभ लगायतका वरपरको क्षेत्रमा गरेको आक्रमणमा परि 12 जनाको मृत्यु।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: गहिरो आघात सहेका नेपाल र नेपालीले सम्भवतः यस शताब्दीकै सबैभन्दा ठूलो हृदय विदारक विपत्तिको सामना गर्नु पर्यो। यो अवस्थामा सरकार र प्रतिपक्षी नभनिकन राजनीतिबाट माथि उठेर समन्वयकारी भूमिका खेलेर खोज तथा उद्धार, राहत र पुनर्निर्माणको काममा सबै नेपाली जुट्नु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान गरिएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम बैठकको मिति र समय निर्धारण गर्नुभएको हो। यसअघि गएको बुधबार भोटेको बाढी लगतै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। भोलिको बैठकमा भोटेकोशी बाढी र विपदबारे सभामुख अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 1 बजेसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, दनहुँमा 38, नवलपरासी पूर्वमा 116, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 शव भेटिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। यस्तै 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। 21,314 जना सुरक्षाकर्मी परिचालन भएका छन्। भोटेकोशी बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका मुख्य सडक मर्मत तथा वैकल्पिक सडक सञ्चालनको काम तीव्र पारिएको छ। पहिलो चरणमा सडक सफाई, पुननिर्माण र यातायात सुचारू गर्ने कामलाई प्राथमिकता दिएको छ। नुवाकोटको गल्छी देवीघाट सडक खण्डको ठूलो खोला पुल मर्मत भइरहेको छ भने तादी खोलामा बगाएको पुलको स्थानमा बेलीब्रिज राख्ने तयारी छ। त्रिशुली रसुवा सडकका विभिन्न वैकल्पिक मार्गमा साना सवारी सञ्चालनमा आएका छन्। नी बुद्ध सिंहघाट तथा लव डाँडा शिर खानी खाली बेनी बेसी हुँदै कोलनी जाने वैकल्पिक सडक पनि सञ्चालनमा आएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरुद्ध सडक खुलाउन कम्तीमा दुई हप्ता लाग्ने भएको छ। भोटेको सीमा आएको बाढीका कारण त्रिशुली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध छ। सडक विभागले अवरुद्ध सडक 10-15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। सडकको अनुगमनपछि जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सडकको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकाले पहिरो खसेको बताउनुभयो। उहाँले अवरुद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढेको जानकारी दिनुभयो।
1: पृथ्वी राजमार्ग भएर जाने आवागमन गर्ने सम्पूर्ण सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिएको अवस्था छ र यो राजमार्ग सुचारू गर्नको लागि चाहिँ अब हाम्रो प्राविधिक टिमले त्यो पहिरोको अध्ययन गरिराखेको अवस्था छ। स्थलगत अध्ययन पनि गरेका छ, ड्रोनबाट पनि अध्ययन गरिराखेको अवस्था छ। अध्ययन पश्चात प्राविधिक प्रतिवेदनको आधारमा यो बाटोलाई छिटो सुचारू गर्ने गरी अगाडि बढाउने हाम्रो लक्ष्य रहेको छ। त्यही अनुसारको काम अगाडि बढेको अवस्था छ। तर समय चाहिँ ठ्याक्कै यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन र अहिलेको यो पहिरोको प्रकृति हेर्दाखेरि अब अलि समय चाहिँ अलि लामै लाग्ने जस्तो देखिन्छ।
5: पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई 21 दिनभित्र सामान्य अवस्थामा फर्काउने लक्ष्यसहित प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि अघि बढाउन कार्यदल गठन गरेको छ। बाढीबाट क्षतिग्रस्त भौतिक संरचना तथा प्रभावित नागरिकको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न गठित कार्यदललाई सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, संचार तथा स्वास्थ्य सम्बन्धी कामको पहिचान र कार्यान्वयन गर्ने जिम्मेवारी दिएको छ। कार्यदलले बाढीबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन गरी तत्काल गर्नुपर्ने र दीर्घकालीन पुनस्थापनाका योजना समेत तयार गर्नेछ। आवश्यक स्रोत तथा साधनको व्यवस्थापन सम्बन्धी सरकारी निकायबीच समन्वय र प्रगतिको प्रतिवेदन तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिएको छ। विनाशकारी बाढी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङमा फँसेका तथा सम्पर्कविहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराउन थालिएको छ। यसअघि जलविद्युत आयोजनासँग सम्बन्धित कम्पनी तथा निजी क्षेत्रका प्रतिनिधिले आफ्नै प्राविधिक जनशक्ति उपकरण र क्षमता हुँदाहुँदै पनि उद्धारमा सहभागी हुन सरकारले अनुमति नदिएको गुनासो गर्दै आएका थिए। अब पनि सरकारसँगको समन्वयमा निजी क्षेत्रका प्राविधिक जनशक्ति र उपलब्ध प्रविधि प्रयोग गरी खोज तथा उद्धार कार्य अघि बढाउने सहमति भएको छ। कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका लागि 2 करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्री परिषद बैठकले प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको हो। उक्त रकम बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनस्थापना र पुननिर्माणका लागि रहेको बताइएको छ। त्यस्तै बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको शिक्षा क्षेत्र योजना 2083 2092 स्वीकृत गर्ने निर्णय समेत गरेको छ। प्रदेश सरकारले आगामी 10 वर्षका लागि शिक्षा क्षेत्रको विकास र सुधारलाई लक्षित गरी यो योजना तयार पारेको हो। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागका 1-2 स्थानमा पानी पनि भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने मौसमविद डेभिड ढकालले सिआइएनलाई जानकारी दिनुभयो।
3: यति बेला चाहिँ विशेष गरी बागमती प्रदेशका पनि केही स्थानहरूमा, गण्डकी प्रदेशको केही स्थान, लुम्बिनी, कोशी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको 2 स्थानमा मध्यम वर्षा भएको देखिन्छ भने आज रातिको लागि कुरो गर्नु पर्दाखेरि विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भएका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भएका थोरै स्थानमा चाहिँ मेघ चटाइ चाहिँ वर्षाउन देखिन्छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भएका केही स्थानमा साथै मधेस प्रदेश, कोशी र सुदूरपश्चिम प्रदेशको तराई भएका चाहिँ थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा सम्भावना देखिएको छ। आज राति त्यसरी कोशी बागमती र गण्डकीको रूपमा हिमाली र पहाडी भूभाग र लुम्बिनीको रूपमा पहाडी भूभाग स्थानमा चाहिँ भारी वर्षा पनि तथापि देखिएको छ।
5: चीन सरकारले नेपाल चीन उत्तरी नाका तातोपानी अरूको जाङमो बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई इमेल मार्फत जाङमो बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गराएको हो। आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित भएको छ। विभागले आज सार्वजनिक सूचना निकालेर यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जानकारी दिएको हो। भोटे कोशी बाढीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्ला प्रभावित भएका र नागरिक हताहती भएसँगै विभागले चिट्ठा उपहार कार्यक्रमलाई रोकेको हो। विभागले आज भदौ 16 गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज 1 गते सञ्चालन गर्ने उल्लेख गरेको छ। साझा खबरमा अब विदेशका खबर। रुसले किएव लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 12 जनाको मृत्यु हुनका साथै 21 जना घाइते भएको युक्रेनले जनाएको छ। मस्कोले पछिल्लो समयमा किएवमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ। आक्रमणको 4.5 वर्षभन्दा लामो समयपछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो अधिकतम मागहरू छोडेको छैन। अब खेल खबर। भुटानमा आयोजना हुने काबा बीच भलिबल टुर भुटान 2026 नेपाली महिला र पुरुषको समान दुई गरी 4 जोडीले भाग लिने भएको छ। प्रतियोगितामा सेप्टेम्बर 4-6 तारिकसम्म हुनेछ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र महतोले आज विदाई गर्नुभयो। महिलातर्फ टिम एमा कमला पुन र कोपिला राणा तथा टिम बीमा भावना डाँगी र सुनिता राई रहेका छन्। यस्तै पुरुषतर्फ टिम एमा मन सिंह दर्जी र शरण कार्की तथा टिम बीमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौला रहेका छन्।
0: सन्तोषी रावल दुःखलाई बिर्सेर आशाका साथ महाविपत्तिबाट उठ्नुपर्ने।
6: अहिलेको लागि चाहिँ हामीले हातमा नभएको कुरालाई स्वीकार गर्दै हाम्रो हातमा जे जीवन बचेको छ र हामी जो बाँचेका छौँ र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने
0: जानकारीसँगै बाढी प्रभावित क्षेत्रमा मरेका पशु चौपाया व्यवस्थापन र रोग फैलन नदिने तरिका लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध अन्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफुल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
8: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
8: सामुदायिक सूचना नेटवर्क सिआइएन र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवा नुवाकोट धादिङ लगायतका जिल्लाले हृदय विदारक महाविपत्तिको सामना गर्नु पर्यो। अब यो शोक दुःख र पीडाबाट माथि उठ्दै बाँकी जीवन बिताउनुको विकल्प छैन। बाँकी रहेकालाई खुवाउने र बचाउने काम गर्दै महाविपत्तिबाट माथि उठेर सुरक्षित जीवन बनाउने आधारहरू तयार गर्नुपर्ने प्रेरक भक्त रमन भट्टराई बताउनुहुन्छ।
6: अहिलेको लागि चाहिँ हामीले हातमा नभएको कुरालाई स्वीकार गर्दै हाम्रो हातमा चाहिँ जीवन बचेको छ र हामी जो बाँचेका छौँ र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने अनि अलिकति अब हामी कतिजना त्यस्तो अवस्थामा छौँ र हामी सबैजना उहाँहरूको लागि सहयोगमा छौँ। हामीहरू हाम्रो पनि नजिकका आफन्तहरू त्यसमा हुनुहुन्छ, पर्नु पनि भएको छ र हामीहरू सबैजना हातोमालो गर्दैछौँ। अर्थात् अप्ठ्यारो पर्दाखेरि हामीहरू सारा त्यहाँको स्थानीय निकाय अथवा हामीहरू बाहिर भएकाहरू आफन्त सबैजना विश्व एउटा अहिले नेपालमा र विशेष गरेर यो क्षेत्रमा नै संसारको सबैको ध्यान र सहयोग भएको हुनाले हामीले उहाँहरूको सहयोग लिन पनि हामी हातेमालो पनि गर्नुपर्ने हुन्छ र यो बेलामा विशेष गरेर अप्ठ्यारोमा परेका अब अप्ठ्यारोमा परिसकेर पनि फेरि अझ अप्ठ्यारोमा परेका व्यक्तिहरूसँग पनि हामीले सहकार्य सहयात्रा गर्नुपर्छ, उहाँहरूलाई पनि हात दिनुपर्छ र यो बेलामा चाहिँ हामी भोलि ठिक हुन्छ भन्ने हिसाबले आजको वर्तमान समयमा हामीले ध्यान दिनुपर्छ। जस्तो उदाहरणका लागि हामीले फर्केर हेर्दाखेरि त्यसैलाई सम्झिराख्दाखेरि त्यसले हामीलाई फेरि अझ हैरान गर्ने जस्तो हुन्छ, भोलिको अब कस्तो होला भन्ने भयो भने झन् त्यसले पनि दुःख जस्तो थप्छ।
0: हजुर, यस्तो आपत्तिमा अब आफ्नो आफन्त गुमाउनु भएको छ, आफूले जीवनभरि जोडेका सम्पत्तिहरू गुमाउनु भएको छ, के खानु अब भन्ने छ, खानु भएको छैन, पानी समेत नपिउने होइन, खानेकुराहरू नखाने, त्यसरी चाहिँ जुन कष्ट भोगिरहनु भएको छ उहाँहरूलाई तपाईँको सुझाव मान्छेको जीवनको लागि पोषणको कुरा, खानेकुराहरू मिलाउने कुराहरू
6: विशेष गरेर अहिले सबैभन्दा बढी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ, हामीहरू पनि त्यसमा लागिरहेका छौँ, विभिन्न संस्थाहरू त्यहाँ पुगिराख्नु भएको छ। पहिलो चाहिँ भोजनै होस् भनेर हो, पहिला भोजन भइसकेपछि हाम्रो दोस्रोमा त फेरि के छ, विशेष गरेर केटाकेटी बालबालिकाहरू साना उमेरका भाइ बहिनीहरू र विशेष गरेर सुत्केरी महिलाहरू उहाँहरू अलिक समस्यामा जस्तो पर्ने भए, त्यसैमा पनि अलिकति ज्येष्ठ नागरिकहरू पनि हुनुहुन्छ, हुन त अहिले सबै समस्यामै हुनुहुन्छ, तर त्यसमध्ये पनि हामीले जो हामीले देख्यौँ कि कतिजना केही समयपछि पनि उहाँहरूलाई उद्धार गर्दाखेरि पनि उहाँहरू जे हिँड्न सक्ने अवस्थामा हुनुहुन्छ, त्यो भनेको त्यो एउटा हौसला, त्यो एउटा उदाहरणीय कुराहरू पनि हो। त्यसको साथसाथमा हामीले आफूले आफूसँग चाहिँ म ठिक छु, म ठिक हुन्छु र ठिक भएर मैले अरूलाई पनि ठिक गर्नुपर्नेछ भन्ने भावनालाई निरन्तर रूपमा राख्नुपर्छ। र
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हराएका आफन्तको शव पहिचानका लागि डिएनए परीक्षण कसरी हुँदैछ?
9: मृत शरीर र मरेको पशु चपायाबाट डाइरेक्टली प्रत्यक्ष रूपमा चाहिँ त्यसको स्वास्थ्यमा हानि गर्ने वा
0: जानकारीसँगै बाढी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन, रोग फैलन नदिने तरिका लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
11: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
10: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली। नेपाल प्रहरीले रसुवाको बाढीमा पहिचान नभएका शवहरू डिएनए परीक्षण मार्फत यकिन गर्न प्रक्रियाहरू अगाडि बढाइरहेको छ। हराएका आफन्तको शव पहिचानका लागि डिएनए परीक्षण कसरी गरिन्छ? प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक DIG अभिनारायण काफ्लेलाई एकैछिन सुनाऊ।
2: आंशिक अङ्ग मात्रै फेला परेका, खास गरी पहिचान नभएका शवहरू छन्, त्यो शवहरूको आइडेन्टिफाइड हुन बहुत गाह्रो भयो। त्यसको एउटा वैज्ञानिक परीक्षण जो डिएनए छ, डिएनएबाट अब शव पहिचान गर्नुपर्ने आवश्यकता भयो। त्यसको लागि अब डिएनए कसरी दिन सकिन्छ? जस्तै अहिले सबै पहिचान नभएका शवहरूको डिएनए प्रोफाइलिङ गरेर राखिएको छ, त्यसको गरिएको भनेको घटनास्थल प्रकृति मुचुलका, लास प्रकृति मुचुलका, पोस्टमार्टम, त्यसै गरी सम्भव भएसम्म सबैको फिङ्गर प्रिन्ट, अब जो डिकम्पोज भएको अवस्था छ त्यो हुन नसकेको बाइकको फिङ्गर प्रिन्ट भयो, त्यसै गरी डिएनए प्रोफाइलिङको लागि डिएनए स्याम्पलहरू सबै निकालेर राखेको अवस्था छ। अब यो हराइराख्नुभएका व्यक्तिहरूको सन्दर्भमा निजको आफन्तहरूले, हराइरहेको आफन्तहरूले नजिकको जो फर्स्ट डिग्री आफन्तहरू, नातेदारहरू, जस्तै बुवा आमा छोरा छोरी, उहाँहरू मध्ये एकजनाले नजिकैको प्रहरी कार्यालयमा गएर सम्पर्क गर्न सक्नुहुन्छ वा हाम्रो नेपाल प्रहरी अस्पताल छ, अस्पतालमा सम्पर्क गर्न सक्नुहुन्छ। त्यहाँ गएर दुई प्रति पासपोर्ट साइजको फोटो लिएर उहाँहरू जानुहुन्छ र ब्लड दिनुहुन्छ स्याम्पलको लागि, टेस्टको लागि, र त्यसबाट चाहिँ डिएनए प्रोफाइलिङ हुन्छ। र विदेशीको हकमा बाबु आमा छोरा र छोरी जो फर्स्ट डिग्री रिलेसन मध्ये कोही एकजनाको विदेशमा नै डिएनए प्रोफाइलिङ गरी त्यसको चाहिँ कम्पेरिजनको लागि डिएनए प्रोफाइलको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सकिने भनेर हामीले सूचना जारी गरेका छौँ। उहाँहरूले त्यो गर्नुभन्दा अगाडि एउटा डिबिआई फर्म पनि भर्नुपर्ने हुन्छ। डिबिआई भनेको डिजास्टर्स भिक्टिम आइडेन्टिफिकेसन एन्टिमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा मैले अघि भनेको इमेलमा पठाउन सक्नुहुन्छ। फेला परेको आंशिक अङ्ग सहितको जुन सबहरू छ त्यसबाट निकालिएको डिएनए प्रोफाइलिङ सफ्टवेयरमा राखिएको हुन्छ। हामीले यसलाई कम्बाइन्ड डिएनए इन्डेक्स सिस्टम सफ्टवेयर, कोडिस सफ्टवेयर छ, यो सफ्टवेयरमा राखिएको हुन्छ। र यो सफ्टवेयरबाट यो अननाउन डेड बडीबाट निकालिएको यो डिएनए प्रोफाइलिङको रिपोर्ट र जो हराइरहेको व्यक्तिहरू मध्ये जसले जुन डिएनए प्रोफाइलिङ गरेर विदेशी हकमा उहाँहरूले त्यहीँबाट पठाउन सक्नुभयो, यहाँको हकमा उहाँहरूले जुन स्याम्पल दिनुहुन्छ, ब्लड दिनुहुन्छ, त्यो आधारमा चाहिँ हामी यो डिएनए प्रोफाइलिङ र सबबाट निकालिएको डिएनए प्रोफाइलिङ जसको म्याच हुन्छ उहाँहरूलाई चाहिँ कानुन बमोजिम सम्बन्धित सब हस्तान्तरण गरिन्छ। जुन जुन सबहरू अहिले हामीले व्यवस्थापन गरिएको छौँ, भण्डारण गरेका छौँ, सुरक्षित रूपमा राखेका छौँ सबहरू, त्यो सबहरूको सबैको नम्बरिङ दिएको हुन्छ। त्यो नम्बरिङको आधारमा अनि कहाँनिर छ यो सब भनेर अनि सजिलै उहाँहरूलाई त्यो उपलब्ध गराउन सकिन्छ।
0: नुवाकोट र रसुवा जिल्लाको बाढी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन गर्न अझै समय लाग्ने देखिन्छ। तर बाढी प्रभावित क्षेत्रमा विशेष गरी शुद्ध खानेपानी पुर्याउन सकियो भने तत्कालै मरेका पशु चौपायबाट रोग नफैलने चिकित्सकहरूको भनाइ छ। एकैछिन सुनौ संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई।
9: मृत शरीर र मरेको पशु चौपायबाट डाइरेक्टली प्रत्यक्ष रूपमा चाहिँ त्यस्तो स्वास्थ्यमा हानि गर्ने वा त्यसले नै गर्दा कुनै आउटब्रेक हुने त्यस्तो खालको विगतको अनुभवहरू केही पनि छैन, डकुमेन्टेड पनि छैन र त्यो हुँदैन। तर समय के छ भन्दाखेरि अब त्यसरी चाहिँ जम्मा हुँदै जानु, त्यो ठाउँमा दुर्गन्ध फैलिँदै जानु वा त्यसले गर्दाखेरि जुन एउटा प्रदूषित हुने जुन वातावरण छ हो त्यसले गर्दाखेरि चाहिँ खास गरी कनिजन्य जुन सङ्क्रमणको समस्या छ त्यो देखिन सक्ने सम्भावना रहन्छ। सङ्घ संस्था सम्बन्धित निकायले खानेकुरा पानीहरूको पुर्याइराख्नु भएको होला, कहीँ कहीँबाट त्यो पाइराख्नु भएको होला, त्यो चाहिँ सफा र शुद्ध हुनु पऱ्यो, सबभन्दा मुख्य कुरा त्यो हो। त्यसले गर्दाखेरि तपाईँहरूले यदि अब सकेसम्म अब अवस्था परिस्थितिको सबै कुराहरू यहाँ त्यसलाई मध्यनजर त गर्नुपर्छ, तर मैले एउटा कसैले चाहिँ सहयोग गरेको त्यो अवस्थालाई परिस्थितिलाई मध्यनजर गर्दै मैले के भन्न चाहे भने टिस्टा खानेकुरा या पानी चाहिँ शुद्ध हुनु पर्यो र त्यो जो दिने सङ्घ संस्था वा सम्बन्धित निकाय छ उहाँहरूले चाहिँ त्यो दुःख हुनु पर्यो कि त्यो खानेकुरा या पानी कमसे कम सेफ छ, त्यो उहाँले दियो भने पक्कै त्यो त्यसबाट चाहिँ रोगहरू फैलिँदैन भन्ने खालको त्यो चाहिँ एक प्रकारले ग्यारेन्टी जस्तो भनौँ न, एक प्रकारले सुनिश्चित भन्छ। जसले गर्दाखेरि चाहिँ त्यहाँ जो डिस्ट्रिक्ट हुन्छ बाढी प्रभावित क्षेत्रमा उहाँहरूले चाहिँ पानी जाने रोगको सम्भावना नहुँदैन।
0: तपाईँ रसुवा जिल्लामा राहत लिएर जाने तयारीमा हुनुहुन्छ भने तीनमध्ये एउटा निकायसँग समन्वय गर्नुहोस्। गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालयमध्ये कुनै एउटा निकायसँग समन्वय गर्न भनिएको छ। रसुवा, नुवाकोट, धादिङ जुनसुकै जिल्लामा जाँदाखेरि पनि यी तीनवटा निकायसँगको समन्वयमा जानुपर्दछ। जिल्ला प्रशासन कार्यालय रसुवाले एकद्वार प्रणालीबाट मात्रै राहत वितरण भइरहेकाले राहत लिएर जिल्ला जाने सबैलाई समन्वय गर्न अनुरोध गरेको हो। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन कार्यदल गठन गरेको छ। यो कार्यदलले 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अगाडि बढाउनेछ। कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। बाढीबाट क्षति पुगेको रसुवा नुवाकोट धादिङका मुख्य सडक मर्मत तथा वैकल्पिक सडक सञ्चालनको काम तीव्र पारिएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरुद्ध सडक खुलाउन कम्तीमा 2 हप्ता लाग्ने सरकारले जनाएको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा बाढी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनको काम अगाडि बढाउन कार्यदल गठन भएको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी राखिएको छ। सम्भावित विपदबाट ध्यान दिएर चीन सरकारले उत्तरी नाका तातोपानी पारीको झाङ्मु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा भइरहेको छ र रुसले किएव लगायतका वरपरको क्षेत्रमा आक्रमण गरेर गर्दाखेरि 12 जनाको मृत्यु भएको छ। त्यसलाई युक्रेनले विरोध गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: विजय टाञ्चे। विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्य अगाडि, गैंडाकोट 5, मोबाइल 98612-2437।
4: अहिले रातिको 8 बज्यो।
5: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
8: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
9: सर,
10: आऊ तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
9: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
10: मरेको सर्पलाई चलाउन त चलाएन नि?
9: चलाइन सर।
10: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
11: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
10: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुनसक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
12: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
13: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
14: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
3: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
15: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
16: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
15: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
16: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
15: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
16: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
17: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
18: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
17: भयो दाई।
3: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
19: मन

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जानेर

0: हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएँ। नभन्दै मेरो विश्वास मैले जे बोकेर गएँ त्यो मैले पुरा पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ,
0: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई चाहिँ आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि चाहिँ कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
0: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर,
1: त्यसपछि अनलाइनबाटै परामर्श लिएर चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
0: त्यो सरसँग गएर यस्तो समस्या सचर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
0: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50934।

0: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
1: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
0: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
2: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
3: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98612-20-437।
4: हरिहर मन्दिरको सूचना, यही भाद्र 19 गते हरिहर मन्दिर परमानन्द सन्यासाश्रम गैंडाकोट 7 भगवान श्रीकृष्णको पूजा अर्चना, 12 घण्टे अखण्ड हरिनाम संकीर्तन, लक्ष्यदीप प्रज्वलन, सत्सङ्ग कार्यक्रम र वार्षिकोत्सव सहित श्रीकृष्ण जन्माष्टमी पर्व भव्य रूपमा मनाउने कार्यक्रम रहेको हुँदा सम्पूर्ण भक्तजनहरूलाई आफ्नो सपरिवार सहित सहभागी भई पूजा अर्चना गर्नुहुन हार्दिक निमन्त्रण गर्दछौँ। विशेष कार्यक्रमहरू, यही भाद्र 19 गते बिहान 6 बजे दैनिक पूजा अर्चना, 7 बजे वार्षिकोत्सव, 8 बजे 12 घण्टे अखण्ड श्री हरिनाम संकीर्तनको प्रारम्भ, मध्याह बजे ब्रह्माण्ड नायक भगवान श्रीकृष्णको पूजा अर्चना, साँझ भजन कीर्तन सहित कथा प्रवचन र श्रीकृष्ण भगवानको जन्मोत्सव विशेष कार्यक्रम रहनेछ। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट 7 नवलपुर।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
8: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नुहुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट नवलपुर।
10: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
11: पत्ता भएकाहरूका आफन्तको डिएनए नमुना लिन थालिएको एक अधिकारीको भनाई।
12: पहिचानका लागि डिएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपालको मुलुक अस्पतालमा त्यो कामहरू सुरु भएको छ।
11: अनि जलविद्युत आयोजनाका सुरुङमा भइरहेको उद्धार प्रयास र चुनौतीबारे चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
13: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नागेको अधिकारीहरूले बताएका छन्। 3900 भन्दा बढी व्यक्ति अझै हराइरहेका छन्। नुवाकोटको बेत्रावतीमा एउटै घरमा 24 शव फेला पारिएको प्रहरीले जनाएको छ। गृहमन्त्री शोधन गुरुङले उद्धार तथा राहतका प्रयासमा सरकार आफ्नो कर्तव्य एवं जिम्मेवारीबाट पछाडि नहट्ने भन्दै त्यसमा केही ढिलाइ भएमा राज्यले माफी माग्ने समेत बताएका छन्। मङ्गलबार एउटा पत्रकार सम्मेलन गर्दै उनले भने,
14: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छ। कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला, राज्य समेत सबै ठाउँमा परिचालन भइरहेछ।
13: नेपालका गृहमन्त्री सुधन गुरुङ, जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका 100 व्यक्तिको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। युक्रेनको राजधानी किएव र आसपासका क्षेत्रमाथि रुसले भीषण बलिस्टिक क्षेपास्त्रहरू हमला गरेको छ, जसमा कम्तीमा 12 ज्यान गएको छ। किएवमा मारिने मध्ये 7 रेलवेका कर्मचारी रहेका अधिकारीहरूले बताएका छन्। एउटा डिपोमा क्षेपास्त्र बज्रिँदा उनीहरू मारिएका हुन्। 5 लगातारको ड्रोन हमलापछि राति 2 बलिस्टिक क्षेपास्त्र आक्रमण भएको युक्रेनले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशसँग पर्याप्त हवाई प्रतिरक्षा नहुँदा रुसले धेरै हताहती निम्त्याउने गरेको टिप्पणी गरेका छन्। कोलम्बियाका नयाँ दक्षिणपन्थी राष्ट्रपति एल्बेलार्डो डे ला एस्प्रियाले गत महिना 19 आए यता लडाकुहरू विरुद्ध गरिएको सबैभन्दा ठूलो हवाई हमलामा कम्तीमा 20 मारिएका बताएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले ग्वाभियारेमा मारिने मध्ये फार्क लडाकु समूहका द टाइगर भनिने एक प्रमुख सदस्य पनि रहेका जनाएका छन्। उक्त समूहले यसअघिको एउटा शान्ति सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। राष्ट्रपति डेला एस्प्रियाका अनुसार कारवाहीका क्रममा 5 नियन्त्रणमा लिइएको छ भने 2 बालबालिकाको उद्धार गरिएको छ। चिनिया अधिकारीहरूले पहिलोपटक देशमा जडित विद्युत उत्पादन क्षमताको सबैभन्दा ठूलो स्रोतका रूपमा सौर्य ऊर्जाले कोइलालाई उछिनेको बताएका छन्। तथापि चिनमा अझै पनि विद्युतको उत्पादनमा कोइलाको योगदान सौर्य ऊर्जाभन्दा बढी छ। यो वर्षको पहिलो 7 चिनको कुल विद्युत उत्पादनमा सौर्य ऊर्जाको हिस्सा करिब 8 रहेको पाइएको छ। गत वर्ष चिनले विश्वका बाँकी सबै देशले संयुक्त रूपमा थपेको भन्दा बढी सौर्य विद्युत उत्पादन क्षमता थपेको थियो। र शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले 16,000 अफगान शरणार्थीहरूलाई तत्काल देश निकाला नगर्ने पाकिस्तान सरकारको निर्णयको स्वागत गरेको छ। मानवताका आधारमा त्यस्तो निर्णय लिइएको पाकिस्तान सरकारले जनाएको छ। तर मानवाधिकारवादी समूहहरूले तालिबानको शासनमा फर्किएमा अरू धेरै अफगानहरू गम्भीर खतरामा पर्न सक्ने चेतावनी दिएका छन्। यो बिबिसी नेपाली सेवा हो।
15: साँझ पखमा तपाईँलाई स्वागत छ। सरकारले रसुवा बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र राहत वितरणमा राज्यको सम्पूर्ण सामर्थ्य परिचालन गरेको बताएको छ। उक्त बाढीमा ज्यान गुमाएका 1000 धेरैको शव फेला परेको र 4,500 खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्। विपक्षी पार्टीसहित कतिपयले उद्धार र राहत वितरणमा सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीले आज आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिएका विपक्षी पार्टीका कतिपय नेताहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्। तर आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुदन गुरुङले उद्धार र खोजीमा सम्पूर्ण शक्ति प्रयोग गरेको बताए।
14: हामीले आफ्नो रिसोर्सेसहरूलाई म्याक्सिमम युज गर्नेसम्म अहिले यसपालि हामी युज गरेकै छौँ। हामीसँग भएको तपाईँको सम्पूर्ण हेरिएजहरू हामीले युज गरेका छौँ। मेरो विचारमा यो नेपालमा इतिहासमा पहिलोचोटि होला यति साह्रो हामीले हेरिएहरू युज गरेको। राज्यले कुनै जिम्मेवारीमा पछाडि हट्नेवाला छैन। भएभरको संयन्त्र हामीले परिचालन गरेको थियौँ, गरेको छौँ, अझै पनि गर्दैछौँ।
15: राहत वितरण अपुग्रहको र त्यसमा स्थानीय तह तथा अन्य सङ्घ संस्थालाई व्यवस्था गरेको आरोप सरकारमाथि लागेको छ। तर गृहमन्त्री गुरुङले सुरुका दिनमा उद्धार र खोजीलाई प्राथमिकता दिएको बताउँदै भने,
14: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छ। कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला, राज्य समेत सबै ठाउँमा परिचालन भइरहेको छ रेस्क्युमा। र यो 3-4 जति चाहिँ हामीले आशा बोकेर भए हामी रेस्क्यु एफर्टमा हामी सुरक्षा कर्मीलाई बेसी परिचालन गर्नुपर्ने हुन्छ। त्यो चाहिँ हजुरहरूले बुझ्नुपर्ने हुन्छ। र हाम्रो फर्स्ट प्रायोरिटी नै घाइते हुन्छ र सर्भाइभल हुने चान्सेसहरू, यसमा हामीले बेसी फोकस गरेको हुन्छ।
15: नेपाल प्रहरीका अनुसार अहिलेसम्म 1066 शव फेला परेको छ। अधिकांशको शनाखत भएको छैन। पहिचान नभएका 900 धेरै शवहरूका विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ। शनाखत नभएका ती शवहरू सम्पर्कविहीन व्यक्तिहरूको पनि हुन सक्ने भएकाले सरकारले आफन्तहरूको डिएनए नमुना सङ्कलन गर्न सुरु गरेको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
12: पहिचानका लागि डिएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपालको मेरिक अस्पतालमा त्यो कामहरू सुरु भएको छ। काठमाडौँ बाहिर पनि सम्बन्धित जिल्लामा जिल्ला प्रहरी कार्यालयले त्यसलाई सङ्कलन गरेको छ। विदेशमा रहनुभएका आफन्तहरूको हकमा विदेशमै त्यही डिएनए परीक्षण गरेर त्यसको म्याचिङ गर्ने गरी कामहरू अगाडि बढेको छ।
15: सरकारले पहिचान नभएका शवहरूलाई जमिन मुनि गाडेको छ। डिएनए मिलेमा आफन्तलाई दिन सक्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको सरकारले बताएको छ। हालसम्म बेपत्ता भएका 4,606 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनामा कार्यरतहरू रहेको अधिकारीहरूले जनाएका छन्। त्यसैमध्येको एक त्रिशुली 3A को सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेना विद्युत प्राधिकरण सहितका उद्धार कर्मीहरूसँगै खटिएका इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेउपाने,
16: सबभन्दा ठुलो समस्या के देखियो भने त्रिशुलीले बगाएर ल्याएको डेब्रिस जुन हुन्छ त्यो छेउतिर 30 मिटर र सुरुङको मुखतिर 20 मिटर 20-30 मिटर डिपोजिट ल्याएर भर दिया छ पुरै। अनि त्यो डिपोजिटमा घर जत्रा 5 मिटर लामो 4 मिटर चौडा 3 मिटर अग्लासम्म ठुल्ठुलो कडा चट्टानहरू ल्याएर ब्लक गरिदिया छ। अहिलेसम्म 4 ठुल्ठुला चट्टानहरू ब्लास्ट गरेर फोरिसक्यौँ। 5 चट्टान फोर्दैछौँ तर अहिले ब्लास्ट गरेको ढुङ्गोपछि फेरि अर्को ठुलो बाउल्डर देखियो त्यो पनि ब्लास्ट गर्नुपर्ने हुन्छ। पहिलो अप्सन हामीले क्राउन फोरेर 24 मिटर माथिपट्टिबाट भित्र छिर्ने प्रयास गरेका थियौँ पहिला। अब त्यो 24 मिटर माथि पुरै लेदोले भरिया रहेछ। त्यो भएन भनेपछि हामी फेसको क्लियर गरेर भित्र पस्ने हिसाबले तयारी गरिसकेका छौँ। टनलको मुख चाहिँ हामी पहिल्यै ओपन गऱ्यौँ तर मुख ओपन गरेर भएन। त्यसभन्दा डाउन स्ट्रिमको जम्मै बाउल्डरहरू नफालिकन मेसिन त्यहाँ बसेर भित्रको स्वर्न मिलेन। त्यस कारणले हामीले सिधा टनेलको फेसको अगाडिपट्टिको भागमा लेदो र गेग्रेनलाई हामीले एक्सकभेसन गरेर बाहिर फाल्दैछौँ। त्यो सिद्धिएपछि मोस्ट प्रोभाबली अहिलेसम्मको हिसाबले बेलुकीसम्म हामी भित्र खोल्न सुरु गर्छौँ। सुरुङभित्र चाहिँ मुखमा लेदो मात्रै छ। त्यहाँ रुख काटेको ठुला ठुला काठका मुढाहरू ठुटाहरू आएर ब्लक गरेका छ सुरुङलाई। त्यो हामीले निकाल्यौँ। त्यो काठले ब्लक गरेको हुनाले ठुल्ठुलो बाउलर भित्र गएको छैन। लेदो र सानसानो गेग्रान मात्रै भित्र पसेको होला भन्ने अनुमान गर्न सकिन्छ। तर अहिले चाहिँ पुरै फ्रेसै ब्लक छ त्यो लेदोले।
17: त्यहाँ मुखमा ब्लास्ट गर्ने काम सिद्धिएपछि पनि लेदो पन्छाउनलाई समय लाग्छ होला। त्यहाँभित्र कति मिटर लामो सुरुङ हो? त्यहाँ
16: 160 मिटर भित्र गएपछि हामी पावर हाउसमा पुग्छौँ। अहिलेसम्मको त्यहाँको सिचुएसन टेक्निकल ड्रइङ सबै हेर्दा पावर हाउसको टपमा गएर बस्नेहरू सुरक्षित बस्न सक्ने अवस्था छ। सुरुङभित्र 160 मिटर भित्रको स्प्यानमा सुरक्षित हुन नसक्ने जस्तो देखिन्छ। अब त्यो क्रस गरेर पावर हाउसको पानी बिस्तारै भित्र जाँदै गर्ने मान्छेहरूलाई चाहिँ सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था भएको भए पावर हाउसको टप पोर्सनमा क्राउनभन्दा माथि सुरक्षित बस्ने ठाउँ छ, त्यहाँ गएर बसेको अवस्था हुनसक्छ।
15: उनी थिए इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेउपाने सञ्जय ढकालसँग कुरा गर्दै। बाढीले क्षतिग्रस्त तुल्याएका जलविद्युत परियोजना र त्यहाँ भएको उद्धारमा देखिएका चुनौतीबारे पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ भन्छन्,
18: सरस्वती हेर्दाखेरि कन्स्ट्रक्सन गर्दै गरेको प्रोजेक्टहरू करिब करिब 500 मेगावाटको प्रोजेक्टमा असर परेको छ। किनभने त्यसको जुन जुन एरिया हो त्यसलाई टोटल्ली ड्यामेज गरेको छ। अपरेसनमा भएको 430 मेगावाट जतिको प्रोजेक्टहरू बन्द छन्। त्यो मध्येमा 250 मेगावाट जति चाहिँ कम्प्लिटली वास आउट छ, तिनीहरू चाहिँ अहिले आउन सक्दैन। अरू चाहिँ ट्रान्समिसन लाइन सबस्टेसन रिभाइभ गर्दाखेरि अलिक चाँडो आउन सक्छ किनभने टावर हाउस केही पनि भएको छैन। त्यो करिडोरको अब करिब करिब 900 मेगावाट जतिको प्रोजेक्टमा क्षति पुगेको छ।
17: सुरुङहरूमा धेरै फँसेका होलान् भनेर जुन अहिले भनिराखेका छ, त्यहाँ उद्धार कार्यहरू पनि भइराखेका छ होइन, त्यो सुरुङमा कस्तो अवस्था तपाईँले जाँदाखेरि के देख्नुभयो? खासमा चाहिँ कति मान्छे त्यहाँ फँसेका हुन सक्लान्, के अनुमान गर्न सकिन्छ?
18: सुरुङभित्र ठुलो पावर हाउसको बिल्डिङ नै हुन्छ अन्डरग्राउन्ड, त्यो भित्रै लक हुने हो, कोठा कोठामा लक हुने हो। सुरुङमा चाहिँ एक्सेस सुरुङ हुन्छ, एक्सेस सुरुङमा त मान्छे बस्ने कुरै आउँदैन। सुरुङभित्रको पावर हाउस भित्रको कोठा कोठामा हुन्छ, भित्रै मात्रै मान्छे भेटिन्छ। त्यो चाहिँ पत्ता लाउनु पर्ने हुन्छ। धेरै प्रयास भइरहेछ त अब ट्र्याप भएको ठाउँसम्म अहिलेसम्म कुनै पनि सुरुङमा पुग्न सकेको छैन।
17: अब त्यो तपाईँले भन्नुभयो नि त्यहाँ सुरुङभित्र मान्छे यदि कोही कोही भागेर जाने हो भने पावर हाउसमा गएर बस्छन्,
18: भागेर जाने होइन, बस्ने नै पावर हाउस हो। त्यो चार तला बिल्डिङ हुन्छ टनेलभित्र, होइन, मसिन फ्लोरभन्दा माथि चार तलासम्मको बिल्डिङ माथि टपमा गएर बस्न सक्छ। यदि चाहिँ बुनेले अक्सिजन पाइरहेछ चाहिँ ओपन छ, अब यसो हेर्दाखेरि हाफ फिल देखिन्छ टनेलहरू होइन भने बाँच्न सक्ने सम्भावना रहन्छ।
17: अनि विदेशी विज्ञको सहयोग अहिले अब भारतीय चिनियाँ र कोरियन पनि आएको भन्ने बुझिन्छ, उहाँहरूको चाहिँ कस्तो सहयोग लिँदा राम्रो हुन्छ, खाँचो के छ त्यहाँ खासमा?
18: म्यान पावरले मात्रै पुग्दैन, किनभने त्यहाँको पानीलाई कसरी ड्रेन आउट गर्ने इक्विपमेन्टहरू नेक्स्ट डे नै रेस्क्युटीमा आएको भए ऊ गर्न सक्छ। अब त्यो यहाँ फेरि अब हेलिकप्टर पनि धेरै ठाउँमा अरू रेस्क्युमा इन्गेज भयो, त्यहाँ फोकसशाली दिन नसक्दाखेरि अलिक ढिलो भएको हो। छिटो भन्दा छिटो यसलाई रेस्क्यु चाहिँ गर्ने तिर लाग्नुपर्छ।
17: यो क्षति नेपाली जलविद्युतको लागि कत्रो धक्का हो?
18: यो त ठुलो डिजास्टर हो, यस्तो डिजास्टर त अहिलेसम्म भएको पनि छैन। यसबाट हामीले ठुलो पाठ सिक्नुपर्छ। यहाँ अब पावर हाउस कसरी बनाउने, सेफ्टी मेजर्स कसरी लिने, त्यो एक्सेस टनेलहरूको लोकेसन अब कसरी राख्नेदेखि लिएर त्यो पावर हाउसभित्र इमर्जेन्सी एक्जिट कसरी बनाउने, यस्तो इमर्जेन्सी केसमा चाहिँ इमर्जेन्सी एक्जिट भएको भए त सुटसुट माथि चढ्थ्यो होला होइन, डोक्स कसरी डिजाइन गर्ने होइन, सर्फेस पावर हाउस बनाउँदाखेरि कसरी सेफ्टी मेजर लिने, अरू पावर हाउसभित्रको कन्ट्रोल सिस्टम अब टोटल्ली रिमोट गर्नुपर्छ। पावर हाउसभित्र किन मान्छे बस्ने, बाहिरैबाट अपरेसन गर्ने, सबै टोटल्ली रिमोट अपरेसन गर्न सकिन्छ, त्यो टेक्नोलोजी त जानु पर्यो होइन। हाम्रो छ तर अब जनरली मान्छेहरू बस्न खोज्छन्, त्यो भएको हुनाले टोटल डिजाइनमा रिभ्यू गर्नुपर्छ भन्ने मलाई लाग्छ। एउटा सानो ट्रिब्युटरीमा यसरी बाढी आउँदै यस्तो भयो भने सबैमा एकैचोटि आयो भने के होला भने त्यसको लागि पनि प्रिपेयरनेस र त्यो हाम्रो रिजर्भायर प्रोजेक्टहरू कसरी बनाउने र हाइड्रो पावरको ओभरअल डिजाइनमा हामीले हेर्नुपर्ने हुन्छ।
17: यसलाई पुनर्स्थापना गर्न पुनर्निर्माण गर्न त वर्षौँ लाग्छ होला होइन?
18: पहिलो कुरा त एक्सेस रोड त्यहाँ पनि छैन, एक्सेस रोड बनिसकेपछि त्यो प्रोजेक्ट एकदमै अनुभववाला र डेडिकेटेड मान्छेहरू लगायो भने त्यो मिनिमम 3 वर्ष नभए त्योभन्दा बढी पनि लाग्न सक्छ। त्यो भएको हुनाले अब गभर्मेन्टले यसलाई प्राइभेट सेक्टरलाई कसरी इन्सेन्टिभाइज गर्ने र गभर्मेन्ट सेक्टरको प्रोजेक्टहरूलाई कसरी छिटो बनाउने भन्ने विषयमा डेडिकेटेड भएर लाग्यो भने बन्छ, नभए धेरै गाह्रो छ, धेरै टाइम लाग्छ।
15: उनी थिए पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ, साथी सञ्जय ढकालसँग कुरा गर्दै। तपाईँ बिबिसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। बाढीको प्रभावसँग सम्बन्धित सामग्रीहरू तत्काल उपलब्ध गराउन हामीले लाइभ पेज सञ्चालन गरिरहेका छौँ। तपाईँ हाम्रो वेबसाइट bbcnepali.com, हाम्रो युट्युब च्यानल र फेसबुक तथा इन्स्टाग्राममा समेत विभिन्न सामग्रीहरू पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। अन्तिम प्रसङ्ग, रसुवा बाढीले गर्दा तराईका जिल्लाहरूलाई काठमाडौँसँग जोड्ने एउटा प्रमुख राजमार्गमा पनि क्षति पुगेको छ। पृथ्वी राजमार्गको कृष्णभीर नजिक करिब 100 मिटर सडक पूर्ण रूपमा भाँसिँदा त्यो अवरुद्ध हुन पुगेको हो, जसले गर्दा राजधानीमा अत्यावश्यक सामग्री र बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्तिमा अभाव हुन सक्ने चिन्ता बढेको पाइन्छ। केही दिन अघि निकै चर्को बनेको खाना पकाउने ग्यासको अभाव फेरि हुन सक्ने चिन्ताबारे नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर।
19: काठमाडौँ उपत्यकामा आपूर्ति गर्ने 22 उद्योग मध्ये 18 उद्योगहरू चाहिँ कृष्णवीर भन्दा यता धादिङ काठमाडौँ र काभ्रेमा भएका उद्योगहरू हुन् र त्यसमा चाहिँ अहिले लोड भएका बुलेटहरू बाटामा छन् र त्यो यता आउने स्थिति छैन। वैकल्पिक मार्गहरूबाट पनि त्यो बुलेट आउन सक्ने स्थिति नभएको कारणले चाहिँ हामीले यहाँ काठमाडौँमा भएका उद्योगहरूलाई चाहिँ यहाँ भएका सिलिन्डरहरू तराईका जुन उद्योगहरू छ त्यसमा लगेर त्यहाँ रिफिलिङ गर्ने र ट्रककै माध्यमबाट चाहिँ काठमाडौँमा आपूर्ति गर्ने भनेर हामीले निर्देशन पनि दिइसकेका छौँ।
15: उनी थिए नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब हामी भोलि बेलुकी 9:15 आउनेछौँ, त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
20: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
21: अहिले रातिको 9 बज्यो।
22: हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
23: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्टाइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
0: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
1: ध्यान दिनुहोस् आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ अनावश्यक खर्च घटाऊ नियमित बचत गरौँ सहकारीमा बचत गर्दा सुरक्षित भविष्य सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्तापूर्व
2: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
4: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
24: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
25: छाती पेट मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
26: सर्जरी सम्बन्धी सेवा
25: हाड जोडी सम्बन्धी सेवा
26: स्त्री तथा प्रसूति रोग सेवा
25: बाल रोग सेवा
26: न्युरो सर्जरी सेवा
25: न्युरो साइकियाट्रिक सेवा
26: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
24: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन फोन 056-525-514 र 525-517
27: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
28: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
29: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
30: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834

0: ZFM 101.2
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कँदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको पहिले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौँ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: कतिजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखिने निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 9 34।

0: विजय एफएम 101.4
1: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
2: बगैचा एडवेंचर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
2: बगैचा एडवेंचर रिसोर्ट
1: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: मेरो तोला कान्त सिनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
7: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
8: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
7: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
9: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
10: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
11: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

श्री परमात्मने नमः श्री मौलकालिकदेवे नमः विदिताम समप्रभा मृगवती स्कन्धस्थितामीषणाम् कन्याभिः करवालखेटविलसदस्तविरसेविताम् हस्तिचक्रगदा शिखेटविशिखां चापं गुणं तर्जनीं विभ्राणामनलातिकां शशिधराहं दुर्गां त्रिनेत्रां भजे देवी भगवती मौलकालिकाका चरणमा हार्दिक नमन। तपाईँको अन्तर्दिलमा विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार। मध्य नेपालको उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि, प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणका साथमा आजको यो शुभ दिवसमा तपाईँ हामी दिव्य यात्रा गरिरहेका छौँ। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानको 5 बजेदेखि सुन्दै आउनुभएको छ। आउनुहोस् कार्यक्रमको श्री गणेश गरौँ। आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल भदौ 17 गते बुधबार, तदनुसार सेप्टेम्बर 2 तारिक सन् 2026, अहिले भाद्रपद कृष्ण पक्षको षष्ठी तिथि, षष्ठीको घडी बेला रहेको छ 55:08, जसको अवधि हुनेछ भोलि बिहानको 3:47। यसै गरी भरणी नक्षत्र रहेको छ 51:14, यसको अवधि भने रात्रिको 2:13 हुनेछ। साथै ध्रुव योग रहेको छ, करणमा गर एवं वणिजकरण रहेको छ, आनन्दादि योगमा कान योग छ। मेष राशिमा चन्द्रमाको अवस्थिति अहोरात्र नै रहेको छ, दिनमान 31:37 रहेको छ। सूर्योदय बिहान 5:43 हुँदैछ भने सूर्यास्त साँझ 6:22 हुनेछ। आजको यस पवित्र शुभ बिहानीमा भगवत तत्त्व चिन्तन गर्दै हामी मानव हुनुको अर्थ के हो भन्ने कुरालाई विचार विमर्श गर्दै जीवनमा उत्तम कर्म गर्नका लागि अभिप्रेरित हुँदैछौँ। सर्वप्रथम आफ्नै स्थानीय शक्तिमयी माता भगवती मौलकालिका देवीको उपासनाबाट या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै मौलकाल्यै नमो नमः। मौलकालिका भगवती देवी मातृत्व शक्तिका रूपमा विद्वान भगवतीलाई हामी उपासना गर्दछौँ, वन्दना गर्दछौँ। प्रारम्भ हुन्छ दिनको त्यतिखेर जब हामी शक्तिको उपासनामा आफूलाई संलग्न गराउँछौँ। तसर्थ शक्तिको उपासनाबाट नै दिनको प्रारम्भ गर्नु भन्ने हाम्रा नित्य कर्म गरिने शास्त्रहरूमा उल्लेख गरिएको छ। यसर्थले गायत्री भगवतीको उपासना लगायतका देवी उपासना सम्बद्ध जति पनि विषयहरू छन् ती सर्वप्रथम उपासनीय हुन्छन्। जसरी श्री गणेशाम्बिका अभ्याम नमः भनेर सुरुमै भगवान श्री गणेश तथा अम्बिका भगवतीको पूजन नमन हुन्छ, यस्तै प्रकारले हामीले बुझ्नुपर्ने कुरो यो छ कि भगवती देवीको शक्तिका रूपमा सर्वप्रथम उपासनाको प्रारम्भ गरिसकेपछि मात्रै अन्य कामहरू क्रमशः हुँदै जान्छन्। तसर्थ यो शुभ बिहानीमा हामी शक्तिमयी माता भगवती देवी मौलकालिकाको उपासनाको सन्दर्भसँग जोडिएका छौँ। आउनुहोस् भक्त साधक, यो तपाईँको भूमि हो भन्ने कुरालाई बुझेर भगवतीको उपासना तथा यहाँको सर्वाङ्गीण विकासका लागि योगदान पुर्याउन सक्नुहुन्छ। तपाईँ जस्तै श्रद्धालु भक्तजनहरूको आस्था तथा बारम्बारको भगवतीको दर्शनका लागि यहाँ आइपुग्नुको परिणाम नै हो आज यो क्षेत्र यति धेरै विकसित अवस्थामा पुग्न सक्नु। यो सबै भक्त जनता जनार्दनको विशिष्ट योगदान हो। यहाँ पाल्नुहुने जति पनि श्रद्धालु भक्तजनहरू हुनुहुन्छ, उहाँहरूले अर्पण गर्नुभएको मुठी फाग चिम्ची जे जस्ता जतिसम्म यहाँहरूले सक्नु भएको छ त्यस अनुसारको सहयोगबाट नै भगवती देवी मौलकालिकाको यो विशाल परिसर, यहाँका धर्मशाला लगायतका पाकगृह तथा गुरुकुल आश्रम समेत सञ्चालित अवस्थामा छ। गुरुकुलीय पद्धति अनुसार पठन पाठन भइरहेको यति धेरै महत्त्वपूर्ण कामहरू मौलकालिका भगवती देवीका मन्दिरमा अर्पण भएको भेटीबाट सञ्चालित छ। यस किसिमको उच्च योगदान कमै मात्रामा पाइन्छ। श्रद्धालुहरूले अर्पण गर्नुभएको वस्तुको सदुपयोग गरेर यस क्षेत्रमा धर्म संस्कार संस्कृति जागरण गर्ने संस्कृति बाङ भएको पठन पाठन भइरहेको छ। भगवती देवीको अनुकम्पा हो यो पनि। आउनुहोस् श्रद्धालु भक्तजन, तपाईँको उपस्थितिद्वारा आफ्ना मनका इच्छा आकाङ्क्षाहरू पूर्ण गर्दै यहाँको गुरु योजनामा समेत टेवा पुर्याउनु हुन अनुरोध छ। यहाँलाई यो जानकारीमूलक सन्देश निवेदन गर्दै र भगवती देवीका चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ यो भजन।

सन्देश हुन्थ्यो यो भजन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा। भक्त साधक, हामी महाभारतको उपादेयता, महाभारतको सदाबहारपन र सान्दर्भिकता कतिसम्म रहेको छ भन्ने श्रृङ्खलामा जोडिरहेका थियौँ। विगतका तीन श्रृङ्खलादेखि महाभारतको विषयलाई लिएर हामी चर्चा गरिरहेका छौँ। वास्तवमा भरत वंशमा प्रतापी राजाहरूको उत्पत्ति हुनु, भरतले यो एसिया महादेशको भूभागलाई आफ्नो विशाल राज्य बनाउनु र उहाँकै नामबाट यो भरत खण्ड भनेर नामकरण हुनु, यसमा धेरै रहस्यहरू छन्। भरतको जन्मभूमि नेपालकै पुला आश्रम म्याग्दी जिल्लामा रहेको पवित्र भूमिलाई मान्ने गरिन्छ। पुराणका कथनअनुसार भरतको यो विशाल क्षेत्र भरतखण्ड हो। यही नामबाट उत्पन्न भएको भारत शब्द र महाभारत भन्ने शब्दले विशाल एसिया भूभागलाई सङ्केत गर्दछ। यो पौराणिक कालिक विभाजन भएको हुनाले अहिले त्यति सान्दर्भिकता नदेखिएला नामका विषयमा, तर यो पवित्र भूमि नेपालमा जन्म लिनुभएका भरतबाट शासित क्षेत्र हो भन्ने कुरालाई पुराणका आधारमा पुष्टि भए तापनि अन्य विविध आधारहरूबाट पुष्टि गर्नु भने बाँकी नै रहनेछ। यसतर्फ अहिले कुरा अगाडि प्रसङ्गमा नजोडौँ। खास कुरा, ज्ञानले परिपूर्ण शास्त्र, महान शास्त्र र विशाल शास्त्र भएको कारणले महाभारत नामकरण गरिएको हो, जसमा गीता दर्शनको एउटा महत्त्वपूर्ण पाटो रहेको छ। यो आज उत्तिकै सान्दर्भिक हुनुको अर्थ गीतामा बताइएको कर्मयोग हो। कर्मण्येवाधिकारस्ते मा फलस्य कदाचन मा कर्म फल हेतुर्भुर मा ते सङ्गस्त्व कर्मणि। गीताशास्त्रमा विभिन्न किसिमका योगहरू छन्, ध्यान, कर्म, सन्यास, साङ्ख्य योग, भक्ति योग। यी विभिन्न योगहरूमध्येमा कर्मयोगलाई विशिष्ट रूपमा राखिएको छ। यसरी हामीलाई निरन्तर कर्म गर्ने मार्गमा अगाडि बढाउने विषय महाभारतको एउटा महत्त्वपूर्ण दर्शनको विषय भएको कारणले पनि तपाईँ हाम्रो जीवनका लागि यो अहिले उत्तिकै सान्दर्भिक छ र भविष्यमा पुस्तौँ पुस्तासम्मका लागि पनि यो ग्रन्थ सान्दर्भिक नै रहनेछ। आउनुहोस्, यसभित्रका अन्य कुराहरूलाई चर्चा गर्ने नै छौँ। यतिखेर भने हामी भगवत भक्ति गायनका लागि एउटा मिठो भजन श्रवण गर्दैछौँ। अबको क्रम

0: थियो कर्णप्रिय आवाजमा यो सुमधुर भक्ति गायक यहाँलाई स्वागत गर्दछु कार्यक्रममा। भक्ति साधक गीता ज्ञानको गरिमा संसारमै उच्चतम छ, जहाँ करिब करिब 200 हाराहारीमा विभिन्न भाषाहरूमा अनुवाद गरेर संसारका अरबौँ मानिसहरूबाट मनन गरिने पढिने गीताशास्त्र साँच्चै नै यसमा अत्यन्तै महत्त्वपूर्ण कुराहरू रहेका छन्, जसलाई हामी लामो श्रृङ्खलामा फेरि जोड्नेछौँ। अहिले संक्षेपमा बुझ्नुपर्दा हामीले मनन गर्नुपर्ने विषय के छ भने कर्मयोग, अर्थात् कर्म जोसुकैका लागि पनि आवश्यक छ। चाहे ज्ञानी व्यक्ति, ध्यानी व्यक्ति, सदाचारी व्यक्ति अथवा सांसारिक व्यक्ति, सबैका लागि कर्मयोग विशिष्ट छ। कर्मयोग हो विशिष्यते भनेर भगवान् श्रीकृष्णले नै गीतामा उल्लेख गर्नुभएको छ। सबै योगहरूको आफ्नै महत्त्व हुँदाहुँदै पनि कर्मयोगको बढी महत्त्व एकमा चर्चा गरिएको छ। कहिले पनि आलस्य नगर्न, दीर्घसूत्री नबन्न, निरन्तर कर्मरत बन्नका लागि उत्प्रेरणा जगाउने शास्त्र गीता र त्यो शास्त्र महाभारतको एउटा विशिष्ट दर्शन। यसरी हेर्दा महाभारत ग्रन्थले यसभित्र रहेको ज्ञानले तपाईँ हामीलाई निरन्तर कर्मयोद्धा बन्नका लागि, कर्मशील बन्नका लागि आह्वान गरिरहेको छ। तिमीले फलको आशातिर एकैचोटि बढी ध्यान दिनुभन्दा आफ्नो कर्म एवं कर्तव्यलाई कसरी पुरा गर्न सक्छु भन्ने कुरातिर बढी ध्यान देऊ भन्ने जुन विषय छ, यो तपाईँ हाम्रा जीवनमा अत्यन्तै सान्दर्भिक छ, अत्यन्तै मार्मिक छ। हामी कतिपय कामहरूमा प्रमादी बन्छौँ, प्रमाद उत्पन्न हुन्छ। मैले गरेका कामबाट कति लाभ हुन्छ, कति लाभ हुँदैन अथवा नोक्सान पो हुन्छ कि भनेर पहिल्यै दिमागमा क्यालकुलेटर जडान गरेर मानिस हिसाब किताब गर्न थाल्छ। यति यति कुरा मलाई घाटा हुने भएको हुनाले म यो काम गर्दिनँ भनेर पहिले नै हात झिक्छ। न फाइदा पो हुन्थ्यो कि, घाटा नै हुन्छ भने ग्यारेन्टी के छ? त्यसो त फाइदा हुन्छ भने ग्यारेन्टी पनि नहोला, तर पनि मानिसले म सक्दिनँ कि भनेर होइन कि दृढ आत्मविश्वासका साथ, दृढ इच्छा शक्तिका साथ अगाडि बढ्यो भने ऊ कहिले पनि कर्ममा असफल हुँदैन। त्यसकारण कर्मयोगको महान उपाध्येयता मानिएको हो महाभारतलाई। कर्म गर, सधैँ असल कर्म गर, फलको आशा नगरे पनि तिमीले उक्त कर्मको फल प्राप्ति गरेरै छाड्छौ। तिम्रो केवल कर्तव्य तिम्रो काँधमा छ, तिम्रो शिरमा जिम्मेवारका रूपमा छ। यदि कर्तव्यचित बन्यौ भने तिमीबाट कुनै पनि किसिमका कर्म नै हुँदैन। कर्म नहुनु भनेको अकर्मण्य भएर बस्नु हो। जुन जिन्दगी बेकार हुन जान्छ, कुनै अर्थ राख्दैन कर्मरहित जिन्दगीले भन्ने किसिमको महान सन्देश, यही सन्देशलाई बुझ्ने हो भने मानिस कति अगाडि बढ्न सक्थ्यो होला। निरन्तर कर्मकृत बनेर, कर्तव्यपरायण भएर, कर्मनिष्ठ बनेर अगाडि बढ्न सक्थ्यो। सायद योभन्दा जीवनको ठुलो उपाध्येयता, सान्दर्भिकता अरू हुन सक्दैन। यसरी हामीलाई निरन्तर कर्तव्यबोधी पथमा चलाउने गीता दर्शन महाभारतकै अभिन्न अङ्ग, विशिष्ट दर्शन भएको कारणले महाभारतका कुराहरू हाम्रो जीवनमा कहिले पनि असान्दर्भिक हुने छैनन्, सधैँ सान्दर्भिक हुनेछन्, सधैँ उपयुक्त हुनेछन्, जीवनका पल पलका लागि अभिन्न अङ्ग साबित हुनेछन्। भक्त साधक, फेरि आगामी कार्यक्रममा हामी जोडिँदै जानेछौँ। अहिले भने समयको पाबन्दीसँगै विदा हुने तर्खरमा छौँ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमका माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना भगवती देवी मौलकालिकाका चरणमा अर्पण गर्दछौँ। साथै यहाँले भगवती देवीको उपासना गरी जीवनमा कृतकृत्य बन्नुहोस् भन्ने शुभ आशंसाका साथ आजका लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्ति सुखिनः, सर्वे सन्ति निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।
1: मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
3: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला जान्दो सेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
9: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
10: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
9: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
10: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन। फोन 056-4943-73 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 056-5-13-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
11: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
12: मैले बुझिसकेँ बाबा, यहीँ गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यहीँ गर हुन्न र।
11: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
10: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98-612-20-437।
13: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
14: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
13: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मंदिर।
14: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
13: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
14: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
15: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
16: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौलाकालीका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
17: एउटा सानो स्वर्ग मौलाकालीका मन्दिर,
18: धार्मिक सेवा समिति मौलाकालीका मन्दिर, गैंडाकोट 9/84, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
19: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
20: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
21: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
22: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
23: सर्जरी सम्बन्धी सेवा,
22: हाड जोडी सम्बन्धी सेवा,
23: स्त्री तथा प्रसूति रोग सेवा,
22: बाल रोग सेवा,
23: न्युरो सर्जरी सेवा,
22: न्युरो साइकेट्रिक सेवा,
23: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
21: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525514 र 525517।

0: फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यही गइरहेको डेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
2: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: FM 101.9.
1: राज्यसँग आसमार्दै नागरिक सरकारसँग अहिलेसम्म पनि छैन मानवीय क्षतिको तथ्याङ्क. सनाकत भइसकेको सब पनि पाएनन् परिवारले. बाढीको इपिसेन्टरमै उद्धार र राहतमा ढिलाइ. सरकारले उद्धारका लागि बल्ल गुहार्यो निजी क्षेत्र. लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको विपदमा दलहरू साथसाथ शीर्षकको शुभ समाचार.
2: भोटेघुसी तथा त्रिशुली नदी क्षेत्रमा आएको भीषण बाढी र पहिरोका कारण सिर्जित राष्ट्रिय संकटको सामना गर्न प्रमुख राजनीतिक दलहरू दलीय पूर्वाग्रह भन्दा माथि उठेर एक ठाउँमा उभिएका छन्. नागरिकको जीवन रक्षा, तत्काल उद्धार, न्यायोचित राहत वितरण र दिगो पुनर्निर्माणलाई राष्ट्रिय प्राथमिकता दिँदै दलहरूले प्रदेशदेखि पालिका तहसम्मै सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेका छन्. मंगलबार सिंहदरबार स्थित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको संसदीय दलको कार्यालयमा बसेको प्रमुख दलको दोस्रो तहका नेताहरूको बैठकले विपद व्यवस्थापनलाई थप चुस्त, प्रभावकारी र जनउत्तरदायी बनाउन राज्यका मौजूदा संरचनालाई सघाउने गरी सर्वदलीय संयन्त्र बनाउने सहमति जुटाएको हो. बैठकपछि रासोपा प्रवक्ता जगदीश खरेलले जारी गरेको प्रेस नोटमा भनिएको छ, यस संयन्त्रले स्थानीय सरकार र प्रशासनसँग प्रत्यक्ष समन्वय गरी खोज, उद्धार तथा राहत पुनर्स्थापनाका हरेक चरणमा सहजीकरण गर्नेछ. बैठकले उद्धार तथा राहत कार्यलाई पूर्ण रूपमा गैर राजनीतिकरण गर्ने प्रतिबद्धता दोहोर्याएको छ. राहत वितरणमा आर्थिक संकलनका लागि अनिवार्य एकद्वार प्रणाली लागू गर्ने, राहत सामग्रीको दुरूपयोग र कालोबजारी विरूद्ध शून्य सहनशीलता अपनाउने र सामाजिक सञ्जालमा तथ्यपरक तथा संवेदनशील सूचना मात्र प्रवाह गर्ने निर्णय भएको छ. बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका नेता प्रदीप गेवालीले स्थानीय तह र अन्तर्राष्ट्रिय निकायहरूसँगको समन्वय अझ मजबुत बनाउनु पर्नेमा जोड दिएका थिए.
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो. जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर.
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि.
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला.
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ. न रोगको डर, न त पैसा नै धेरै लाग्ने.
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ.
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसी एग्रोटेकको उत्पादन.
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि.
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर. राज्यसँग आसमार्दै नागरिक, कुशको शव बनाएर धमाधम अन्त्येष्टि शीर्षकमा नागरिक दैनिकमा खबर छ. भदौ 10 गते बिहान 6:30 बजे धादिङ सदरमुकाम धादिङ बेसी र आसपासका 14 दम्प

0: पति सहित 31 जना बा पासक 1250 नम्बरको बसको बसमा रसुवाको गोसाईकुण्डको यात्रामा निस्किए। आफन्त र गाउँठाउँका साथीभाइसँगै एकसाथ यात्रामा निस्केका उनीहरू बेत्रावती पुग्दासम्म परिवारसँग सम्पर्कमै थिए। त्यति बेलै भोटेकोसीमा आएको भीषण बाढीले माथिल्लो क्षेत्रबाट विनाश मचाउँदै बेत्रावतीसम्म क्षति पुर्याएको भनेर यात्रामा रहेकाहरूले नै परिवारका सदस्यलाई जानकारी गराएका थिए। तर उनीहरूले यति ठूलो बाढी आएको भनेर आकलन गर्नै सकेनन्। त्यसको केही मिनटमै उनीहरूलाई यात्राकै क्रममा बाढीले छोप्यो। बाढीमा परि एउटै बसमा यात्रा गरिरहेका 31 जना सहित दादिङका 113 जना सम्पर्कविहीन छन्। यात्रामा रहेका परिवारका सदस्य सम्पर्क बाहिर पुगेपछि आफन्त र छिमेकी खोजीमा जुटेर जीवितै भेटिने आशामा बेत्रावतीसम्म पुगे। बाढीको ताण्डव पछिको भयावह दृश्य देख्दा उनीहरूले यात्रुहरूसँगको सास पाउने आश मारेका थिए। तर पनि उनीहरूले राज्यका निकायलाई आफन्त खोजिदिन हार गुहार गरिरहे। सयौं नागरिक बेपत्ता भएकाले उनीहरूको गुहार फिक्का बन्यो। हराएका आफन्तको जीवन पाउने आशा गुमाउँदै गएका बेला प्रहरीले सार्वजनिक गरेका शवको फोटोकै पंक्तिमा गायत्री लम्साल पनि देखिन्, जो त्यही बसका यात्रीमध्ये एक हुन्। भदौ 13 गते यात्रीको शव पहिचानपछि बाँकी यात्रुको जीवनको आश पनि परिवारका सदस्यहरूले गुमाए। परिवारका सदस्य गुमाएको पीडाबीच सोमबार गायत्रीको शव आफन्तले बुझे भने सँगै यात्रामा निस्केका पति शिवहरि लम्सालको पनि कुशको प्रतिमा बनाएर दादिङ बेसीमा गायत्रीको अन्तिम संस्कार गरियो। शिवहरिको सास होइन लास पाउने आश पनि परिवारका सदस्यले मारे। शिवहरि र गायत्री दम्पती मात्र होइन, गोसाईकुण्ड यात्रामा एकैसाथ रहेका तुलसी तिमल सिन्हा र ईश्वरी तिमल सिन्हाको पनि हिन्दू परम्परा अनुसार कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरिएको छ। बुवा आमा बाढीमा परेको सूचना पाएपछि अस्ट्रेलियामा रहेका तिमल सिन्हा दम्पतिका छोरा न्युटन र छोरी एलिजा स्वदेश फर्किएका छन्। केही महिनापछि बाबुआमालाई अस्ट्रेलिया लैजाने योजनामा उनीहरू रहेका थिए। तिमल सिन्हा दम्पतिका आफन्त बासु तिमल सिन्हाले आफन्तको खोजीमा आफूहरूले सक्दो प्रयास गरेको बताए, तर राज्यका तर्फबाट खोजी र उद्धारमा पर्याप्त सहयोग नपाएको गुनासो गरे। अब सास होइन, राज्यले लास खोजिदिने आशा पनि बाँकी नभएकाले आफ्नै परम्परा अनुसारको कर्म सुरु गरेका हौ। उनले भने धेरै जीवन जोगाउन सक्ने अवस्थाबाट राज्य चुकेको गुनासो उनले गरे। हामी जस्ता सयौं परिवार अहिले आफन्तको प्रतीक्षामा छन्, तर राज्यले आफ्नो उपस्थिति र दायित्व पूरा गरेन। उनले भने भोटेकोसीको बाढीमा हराएका र प्रभावित परिवारले राज्य विहीनताको अवस्था महसुस गरेको जनाउँदै उनले थपे, हामीले त लासको पनि आश मार्यौं, तर लास खोज्न पनि राज्यका निकायले आवश्यक तत्परता देखाएन। तिमल सिन्हा दम्पतिसँगै गोसाईकुण्ड यात्रामा निस्केका मध्ये प्रकाश लम्सालले बिहान करिब 10:15 घरमा फोन गरेका थिए। बाढीले गाडी बगाएको जानकारी गराउँदै उनले आफूहरू एउटा घरको छतमा रहेको बताएका थिए। त्यसपछि लम्साल सहित यात्रामा रहेका कुनै पनि सदस्यसँग परिवारका सदस्यहरूको सम्पर्क हुन सकेको छैन। यसरी नागरिकहरूले राज्यसँग आश मार्दै गएका छन् भने कुशको शव बनाएर धमाधम अन्त्येष्टि गर्ने प्रक्रिया समेत अगाडि बढेको छ।
1: बाढीबाट 16 लाख प्रभावित विद्यार्थी 69,000 शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सरकारले भोटेकोसी बाढीबाट करिब 16 लाख मानिस प्रभावित भएको विवरण सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। यस्तै धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ। बाढीबाट मंगलबार साँझसम्मको तथ्याङ्क अनुसार 1050 मृत्यु पुष्टि भइसकेको छ। चितवनमा 321, नवलपरासी पूर्वमा 216, पश्चिम नवलपरासीमा 170, नुवाकोटमा 142, गोर्खामा 65, धादिङमा 57, तनहुँमा 38 र रसुवामा 41 शव फेला परेका छन्। देशका 62 जिल्लाबाट 3,916 जना बेपत्ता भएको विवरण प्राप्त भएका छन्। बेपत्ता मध्ये 62% स्वदेशी पर्यटक तथा नेपाली सहितको समूह, 17% सरकारी निकायका कर्मचारी र 15% विदेशी नागरिक छन्। हालसम्म 11,814 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। यसमध्ये 253 जना विदेशी छन्। हवाई मार्गबाट 3,702 उद्धार गरिएको छ। उद्धारमा नेपाली सेनाका 8,896, नेपाल प्रहरीका 7,912 र सशस्त्र प्रहरी बलका 4,203 गरी कुल 21,011 सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ।
0: रसुवाको भोटेकोसीमा बाढी आएको एक साता बित्दा पनि सरकारले मानवीय क्षतिको यकिन तथ्याङ्क संकलन गर्न सकेको छैन। सयौं नागरिक अहिले पनि बेपत्ता आफन्तको प्रतीक्षामा रहेका बेला सरकारले मानवीय क्षतिको यकिन तथ्याङ्क नभएको जनाएको हो। बाढीसँगै हराएका सयौं परिवार आफ्ना मान्छे फर्किने आशामा रहेको बेला एक साता बित्दा पनि सरकारले मानवीय क्षतिको विवरण नभएको लाचार जवाफ दिएको छ। बाढीग्रस्त क्षेत्रमा आफू खटिएको भन्दै सामाजिक सञ्जालमा चर्चा कमाएका गृहमन्त्री सुदन गुरुङले मंगलबार पत्रकार सम्मेलनमा रसुवा नुवाकोट र धादिङमा बाढीले कति प्रभावित भयो र कति मानवीय क्षति भयो भन्ने यकिन तथ्याङ्क अहिलेसम्म नभएको बताए। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 1050 शव संकलन भएको र 3927 जना बेपत्ता भएको उनले बताएका छन्। तर यो यकिन तथ्याङ्क नभएको जनाउँदै उनले भने करिब 5000 मानवीय क्षति भएको हुन सक्छ। बाढी गएको समयमा सञ्चालनमा रहेका मोबाइल नेटवर्कका आधारमा मात्र यो संख्या अनुमान गरेको पनि जनाइएको छ। भदौ 10 गते करिब 8:30 बजे बाढी आएपछिको समयमा 4700 मोबाइल नेटवर्क सञ्चालनमा रहेको प्राधिकरणको दावी छ। त्यसका आधारमा करिब 5000 मानवीय क्षतिको आकलन गरिएको जनाउँदै प्राधिकरणले स्थानीय तह, जिल्ला विपद व्यवस्थापन समिति लगायत निकायबाट त्यस क्षेत्रको जनसङ्ख्याको विवरण संकलन भइरहेको जनाएको छ। त्यसपछि मात्र यकिन संख्या भन्न सकिने प्राधिकरणको दावी छ। मोबाइल नेटवर्कका आधारमा मानवीय क्षतिको अनुमान गरिरहेको सरकारसँग जलविद्युत आयोजनाहरूमा कति कामदार र कर्मचारी फसेका छन् भन्ने विवरण पनि छैन। बाढीबाट जलविद्युत आयोजनाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। त्यसका सुरुङहरूमा धेरै कामदार तथा कर्मचारी फसिरहेको जनाउँदै आफन्तहरूले सरकारले उद्धार र खोजीलाई प्रभावकारी नबनाएको गुनासो गर्दै आएका छन्। गत वर्षकै बाढीले जलविद्युत आयोजनाहरूलाई प्रभाव पारेको थियो। यस वर्ष पनि बाढी गए लगत्तै आयोजना निर्माण गरिरहेका कम्पनीहरूसँग तत्काल समन्वय गरेको भए भित्र कति छन् भन्ने यकिन तथ्याङ्क आउने तथा उनीहरूले बनाएको डिजाइन लिएर उद्धारमा सहज हुने परिवार र आयोजनाकै अधिकृतहरूको दावी छ। परिवारका सदस्यहरूले सरकारले सुरुङमा फँसेकाहरूको उद्धारका लागि विदेशी टोली आउन लाग्दा पनि सहयोग नगरेको आरोप लगाउँदै आएका छन्। तर गृहमन्त्रीले भने त्यसलाई अस्वीकार गरेका छन्। बाढीको दोस्रो दिनमै चिनिया र भारतीय उद्धार टोली आएको र उनीहरूका लागि पनि भौगोलिक विकटता र बाढीसँगै आएको लेदोसहितको दलदलका कारण काम गर्न कठिन भएको गृहमन्त्रीको दावी छ। जबकि माथिल्लो त्रिशुली एकमा चिनिया र दक्षिण कोरियनका नागरिक थिए। चिनिया उद्धार टोली सक्रिय हुनै समय लाग्यो भने कोरियन टोलीले काम गर्न पाएकै छैन। बाढी प्रभावित क्षेत्रमा सरकारले प्रभावकारी रूपमा राहत वितरण गर्न नसकेको आरोप पनि लागेको छ। नुवाकोटमा राहत थुप्रे पनि पीडित भएको ठाउँसम्म पुर्याउन नसकेको गुनासो छ। प्राधिकरणले भने 37 ट्रक खाद्यान्न पठाएको दावी गरेको छ भने सडक सञ्जाल नभएको ठाउँमा पनि पठाउन कठिन भएको स्वीकारेको छ।
1: शनाखत भइसकेको बाबुआमाको शव परिवारले पाएन। शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। भोटेकोशीको उर्लदो बाढीले नुवाकोट बेत्रावतीका तान्जिङ सिरिङ घलेका 75 वर्षीय बुबा पाल्जे घले र 65 वर्षीय आमा डोल्मा तामाङ घलेलाई बगायो। ज्यान जोगाउन घरबाट भाग्ने क्रममा उनीहरू बाढीमा परेका थिए। बाढीले बगाएको करिब 30 मिटर पर तान्जिङले आफ्नै आँखाले बाबु आमाको शव देखे। परिवारले अन्तिम संस्कारका लागि शव उठाउन खोज्यो तर प्रहरीले मुचुल्का उठाउन बाँकी रहेको भन्दै शव लैजान दिएन। बुबा आमाको शव तन्नाले छोपेर तान्जिङ घर फर्किए। अर्को दिन प्रहरी घटनास्थल पुग्यो। त्यसबेला उनले बाबु आमासँगै दाई पनि बेपत्ता भएको जानकारी गराए। उनका दाई अहिलेसम्मै सम्पर्कविहीन छन्। शुक्रबार बुबा आमाको शव शिक्षण अस्पताल ल्याइएको खबर पाइएपछि तान्जिङ दिदी भिनाजू सहित काठमाडौँ आए। नदीमा सँगै देखिएका शव अस्पतालको शव गृहमा भेटिएनन्। उनले शव गृहमा खोजे, पोस्टमार्टममा सोधे, प्रहरीसँग बाबु आमाको शव देखाइदिन आग्रह गरे तर अस्पतालमा देखाइएका कुनै पनि शव उनका बुबा आमाका थिएनन्। तीन दिनसम्म अस्पताल र जिल्ला प्रशासन कार्यालय धाएपछि उनले अन्तत प्रहरीबाट शवको व्यवस्थापन भइसकेको जवाफ पाए।
0: चीनको तिब्बतबाट सुरु भएर नेपालको पहाड़ी क्षेत्रमा बितण्डा मच्चाएको बाढीमा परेर मृत्यु भएकाको शव भारतसम्म भारत समेत पुगेको पाइएको छ। रसुवाको भोटीको सीमा आएको भीषण बाढीमा परिमृत्यु भएकाको शव नारायणी नदीमा बग्दै भारतसम्म पुगेपछि नेपाल र भारतका सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा खोजी तीव्र पारेका छन्। भारतीय क्षेत्रमा फेला परेका शव नेपाल ल्याउने क्रम पनि शुरू भएको छ। पछिल्ला तीन दिनमा भारतका विभिन्न स्थानमा फेला परेका 9 शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेका छन्। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भदौ 14 गते 4, 15 गते 1 र 16 गते 4 गरी 9 शव महेशपुर भन्सार नाकाबाट नेपाल ल्याइएको छ। भारतीय सुरक्षा निकायले फेला पारेका शव इलाका प्रहरी कार्यालय र महेशपुर मार्फत नेपाल ल्याएर पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएको छ। शव गण्डक बाघ क्षेत्रबाट करिब 100 किलोमिटर टाढासम्म पुगेका छन्। मंगलबार भारतीय सुरक्षा निकायले नेपाललाई बुझाएका 4 शव उत्तर प्रदेशको कुशीनगरमा फेला परेका थिए। यसअघि फेला परेका अन्य शव भने महाराजगंज जिल्लाका नदी किनारमा भेटिएका थिए। पश्चिम नवलपरासीमा मात्रै मंगलबारसम्म 180 शव फेला परिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
1: भोटेकोशी विपदपछि नेपालद्वारा 20 मिलियन डलर दावी शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। सरकारले रसुवा भोटेकोशी विपदपछि विश्व तापमान वृद्धिको असर देखिएको निष्कर्षसहित नोक्सानी र क्षतिपूर्तिको कोषमा सहायता माग गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय र अर्थ मन्त्रालयले कोषमा दावी पठाएका हुन्। मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रका अनुसार दुवै मन्त्रालयको सहकार्यमा भोटेकोशी विपदपछि 20 मिलियन डलर सहायता माग गरिएको छ। हामीले छलफलपछि प्लस एण्ड ड्यामेज कोषमा 20 मिलियन माग गरेर पत्राचार गरेका छौं। उनले भने मन्त्रालयले सिधै सहायता दावी गरेको पहिलो पटक हो। विगतमा नेपालले ट्याक्स वेस्ट परियोजनाहरूमा प्रस्ताव पेश गरेर स्वीकृतिपछि अनुकूलन लगायतका काम गर्दै आएको थियो।
0: बाढीले सबैभन्दा ठूलो क्षति पुर्याएको रसुवामै उद्धार राहत वितरणमा ढिलाइ भएको छ। भोटेकोशी नदीमा विनाशकारी बाढी आएको साता पुग्ने लाग्दा समेत इपी सेन्टर मानिएको रसुवामा प्रभावकारी उद्धार र राहतको काम हुन नसकेको हो। तिब्बत हुँदै रसुवाको भोटेकोशी क्षेत्रबाट आएको भीषण बाढीले रसुवा सहित नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा विध्वंस मचाएको थियो। बाढीपछि नुवाकोट र धादिङमा उद्धार र राहत टोली पुगे पनि रसुवामा ढिलो गरी टोली पुगेको हो। रसुवाका जल विद्युत आयोजनाका सुरुङभित्र फसेका स्वयं कामदार तथा प्राविधिकहरूको अझै उद्धार हुन सकेको छैन भने बाढीबाट जोगिएर बाहिर रहेकाहरूको नेपाली सेनाले उद्धार गरिसके पनि जलविद्युतका विभिन्न सुरुङभित्र फसेका मानिसहरूको अवस्था अझै अज्ञात रहेको छ। विनाशकारी बाढी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङमा फँसेका सम्पर्कविहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराउन थालिएको छ। यसअघि जलविद्युत आयोजनासँग सम्बन्धित कम्पनी तथा निजी क्षेत्रका प्रतिनिधिले आफ्नै प्राविधिक जनशक्ति उपकरण र क्षमता हुँदाहुँदै पनि उद्धारमा सहभागी हुन सरकारले अनुमति नदिएको गुनासो गर्दै आएका थिए।
1: बुधबार भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका 12 जलविद्युत आयोजनाका सुरुङ पुरिए। 898 कामदार सम्पर्कविहीन भए। सरकारले एकद्वार प्रणाली अन्तर्गत आफूले मात्रै उद्धार कार्य गर्ने बताएको थियो। छिमेकी देशका प्राविधिकलाई पनि गुहारेन। पछि भारत र चीनका प्राविधिक सहित उद्धार कार्यमा पहल त गर्यो तर सुरुङमा फँसेका कामदारको स्थिति 7 दिनसम्म पनि पत्ता लगाउन सकेन। अनि मात्र सरकारले निजी क्षेत्रका ऊर्जा उत्पादक कम्पनीहरूलाई मिलेर उद्धार गर्नको लागि आयोजनाका टनेलमा फँसेकाको उद्धार गर्न सरकारले नसकेपछि गत आइतबारदेखि नै केही निजी कम्पनीले प्राविधिक तथा उद्धार कार्य खटाएका थिए। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सोमबार नुवाकोटको बट्टार पुगेर सरकार एक्लैले उद्धार गर्न नसक्ने भन्दै आयोजनाहरूसँग सहयोग गुहारेका थिए।
0: नेपालले अब बाढीलाई केवल मनसुनको वर्षा र नदीको पानीसँग जोडेर हेरेर पुग्ने अवस्था रहेन। हिमालमा जमेको बरफ घटिरहेको छ। हिमनदी पछाडि हटिरहेका छन्। नयाँ हिमताल बनिरहेका छन् र पुराना हिमताल विस्तार भइरहेका छन्। अर्कोतर्फ तीव्र पहिरो हिमचट्टान खस्ने घटना प्राकृतिक रूपमा नदी थुनिने र त्यस्ता अवरोध फुटेर एकैपटक ठूलो भाव आउने जोखिम समेत बढ्दै गएको छ। हिमाल पग्लिँदा नेपालले सामना गर्ने समस्या एउटै नहुन सक्छ। अहिले हिमनदी पग्लिएर पानी बढ्दा केही नदीमा भाव बढ्न सक्छ, हिमताल विस्तार हुन सक्छ, त्यसले आकस्मिक बाढीको जोखिम बढाउन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। तर दीर्घकालमा हिमनदी र हिउँको भण्डार घट्दै गएपछि सुक्खा मौसममा नदीको बहाव घट्ने र खानेपानी कृषि तथा जलविद्युतमा असर पर्ने जोखिम रहेको पनि उनीहरूले जोड दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको सन् 2026 को हिउँ सम्बन्धी प्रतिवेदनले हिन्दूको सीमा